0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँचिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गइराती सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाड़ीलाई मात्र सञ्चालन गर्न दिएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क बनाउने काम पूरा हुन बाँकी नै छ। दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीले जनाएको छ। त्रिशुली नदीको कटानका कारण सड़क भाँचिएकाले अस्ति बेलुकीदेखि सड़क पूर्ण रूपमा बन्द भएको थियो। सड़क विभागले हिजो बेलुकी निकालेको सूचना अनुसार भित्तापट्टिको भाग कटान गरी सड़क विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढ़ाइएको छ र सड़क आज बेलुकादेखि मात्रै दुईतर्फी खुल्नेछ।
3: दशैं आँगन ढोकामै आइपुग्दा बजारमा नयाँ नोटको बास्ना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्कोलाग्दो घाममा राष्ट्र ब्याङ्कको कार्यालय अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता हुन्थ्यो, तर यसपालिको दृश्य र व्यवस्था दुवै फेरिएका छन्। दुई वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि राष्ट्र ब्याङ्कले नयाँ नोटको पुनरागमन गराएको छ, त्यो पनि बिना झन्झट र बिना लाइन। आफ्नो पायक पर्ने ब्याङ्क तथा वित्तीय संस्थाको काउन्टर पुग्ने ग्राहकहरू खुशी देखिन्छन्।
2: नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं तिहार तथा छठ लगायतका पर्वहरूको अवसरमा ग्राहकका लागि दशैं तिहार अफर 2083 ल्याएको छ। अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छूटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भोइस तथा डाटा प्याकेज लगायतका सुविधा समेत उपलब्ध हुनेछन्। कार्तिक 30 सम्म नयाँ एफएफटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क 500 रूपियाँ छूट प्रदान गरिने समेत जनाइएको छ।
3: चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ।
2: विश्व लगानीकर्ता सप्ताह ओल्ड इन्भेस्टर विक 2026 को अवसरमा एनआईसी एसिया क्यापिटल लिमिटेडले मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम गरेको छ। संस्थाले पोखरा 27 स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो।
3: अब शेयर बजार मापक नेप्से परिसूचक शुक्रबार पनि बढ़ेको छ। नेपाली स्टक एक्सचेन्ज नेप्सेका अनुसार शुक्रबार नेप्से परिसूचक 17.15 अंक 0.66% बढ़ेको हो। अघिल्लो दिन नेप्से परिसूचक 2.31 अंक 0.08% बढ़ेको थियो। शुक्रबार कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो कारोबार दिन 3,93 करोड़ रूपियाँ भन्दा बढ़ीको कारोबार भएकामा यस दिन 4,83 करोड़ रूपियाँ भन्दा बढ़ीको भएको छ।

0: एकमात्र डीटीएच सेवा डिस्क होम डेशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली चेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शनिबार कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनका दौरान ठूलो संख्यामा प्रदर्शनकारी प्रहरी हिरासतमा पुगेका छन्। भारतीय संचार माध्यमहरूले 4,000 भन्दा धेरै प्रदर्शनकारी हिरासतमा पुगेको जनाएका छन्। मतदाता संशोधन प्रक्रिया अपारदर्शी भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेर यो प्रदर्शन शुरू भएको। सम्भावित प्रदर्शनलाई लिएर शुक्रबार रातिदेखि नै नयाँ दिल्ली आसपास सुरक्षा व्यवस्था निकै कड़ा पारिएको थियो। गत जून जुलाईमा सीजेपीको आन्दोलनकै दबावमा तत्कालीन शिक्षा मन्त्री धर्मेन्द्र प्रधान राजीनामा गर्न बाध्य भएका थिए। यसपटक सरकारले त्यस्तो परिस्थिति नआओस् भन्नका लागि शुरूआतदेखि नै आन्दोलनलाई सूक्ष्म निगरानी गरिरहेको थियो। तर 2 र 3 अक्टोबरमा मुम्बई र दिल्लीमा व्यापक जनप्रदर्शन भएपछि सरकार झस्कियो। उक्त आन्दोलनका क्रममा परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार तथा लाठीचार्ज समेत गर्नु परेको थियो।
3: अब खेल र खेलाड़ीका खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी एक दिवसीय पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आइतबार क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरात स्थित ओमान क्रिकेट मैदानमा हुने लीग 2 अन्तिम श्रृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनौटको सम्भावना बलियो बनाउने महत्वपूर्ण अवसर हो।
2: अब कला तथा मनोरञ्जन। क्यानभासमा पारिजात एक हप्ते चित्रकला प्रदर्शनी मैहेपी स्थित पारिजात स्मृति केन्द्रमा शुक्रबारदेखि शुरू भएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति नारदमणि हार्तम छलीले प्रदर्शनीको उद्घाटन गर्दै पारिजातका कृतिमाथि कलाकारले कलाकृति रचेर नयाँ कामको थालनी गरेको बताएका छन्।
3: अब विचार विश्लेषण। दशैंका दिव्य पक्ष शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। सत्य गुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात देवी महासरस्वती हुनुहुन्छ। यस्तै अध्याशक्ति आद्यशक्ति भगवतीका 8 भुजा हात छन्। ती हातमा क्रमशः बाण मुसल सुल चक्र शंख घण्ट हल एवं धनुष विराजमान रहेका छन्। यसरी आद्य स्वरूपका भगवतीका बारेमा मार्कण्डेय पुराण श्रीमद देवी भागवत स्कन्द पुराण लगायतका ग्रन्थमा वर्णन पाइन्छ। नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गा देवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ। भक्तिभावपूर्ण भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय फल वर्णन पाइन्छ। यसै गरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित सम्पुटित पाठ सतरूद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख छ।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068।
9: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
11: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संखुवा सभा 95.5 MHz।
3: हार्दिक स्वागत छ।
12: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल असोज 25 गते आइतबार अक्टोबर 11 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज शुक्ल पक्षको प्रतिपदा तिथि। आज घटस्थापना, नवरात्र आरम्भ।
12: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार। रसुवा भोटेकोशी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारले 30 दिने कार्ययोजना ल्यायो। पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी।
12: कांग्रेस पदाधिकारीको मतगणना जारी। एमाले थाई कमिटि बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्यो। सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन।
3: तातोपानी नाका दशैं अघि खुलाउने तयारी। कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित। मैथिली र लिम्बुसहित 13 भाषालाई मान्यता। पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव।
12: पाकिस्तानमा राष्ट्रपति र संसदीय निर्वाचन करिब 1 वर्षका लागि स्थगित। साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीका 136 सैन्य अड्डा ध्वस्त। अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण, 15 जनाको मृत्यु।
3: र भलिबलको राष्ट्रिय टोली सम्मानित। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान। बंगलादेशका क्रिकेटर अरिफुल एनपीएलमा कर्णालीबाट खेल्ने।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा पृथ्वी राजमार्ग सुचारू गर्ने प्रयत्न सम्बन्धी प्रसंग।
12: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँचिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग हिजो राति 10 बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अल्पत्र रहेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अल्पत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी रूपमा सड़क खुलाइएको बताउनु भएको छ। राजमार्गमा अहिले 5,000 जति सवारी साधन रहेको र तिनलाई पार गराउनका लागि सड़क सञ्चालन भइरहेको समेत उहाँले बताउनु भएको छ। आज बिहानदेखि केही समयका लागि राजमार्ग बन्द गरेर दुईतर्फी रूपमा सञ्चालनका लागि सड़क विस्तारको काम अघि बढ़नेछ। आज दुईतर्फी सवारी सञ्चालन गर्ने गरी गृह कार्य भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो आफ्नो सामाजिक सञ्जाल मार्फत रातिदेखि नै एकतर्फी रूपमा खुला गरिने र भोलि बिहान अर्थात आजदेखि थप सुधारको काम अगाडि बढ़ने समेत जनाएको थियो। यसैबीच हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउन सक्छ भनेर सोधेका छौं।
14: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 को गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँचिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकभेटर JCB लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
12: राजमार्गको यात्रा गर्दा ट्राफिक प्रहरीको 103 र नेपाल प्रहरीको 100 नम्बरमा फोन गरी बाटोको अवस्था बुझ्न समेत सरकारवालाले आग्रह गरेका छन्। यसैबीच मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण शुरू भएको वर्षा आजबाट केही सुधार आउने भएको छ। मनसुनी पूर्व नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हुँदा ठूलो वर्षाको सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले कोशी मधेस र बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने र घाम कम लागेको जानकारी दिनुभएको छ। साथै कोशी मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलिदेखि देशैभरिको मौसममा क्रमिक सुधार आउने मौसमविद बिनु महर्जनले सीआईएनलाई बताउनुभयो।
15: भोलि र पर्सीको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ भोलि को लागि। वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
16: कांग्रेसको 15 महाधिवेशनले 9 महिना अघि विशेष महाधिवेशनले अघि सारेका नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापा नेतृत्वको पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बनेका हुन्। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेलामा थापाले 15 महाधिवेशन मार्फत त्यसलाई अगाडि बढ़ाएका छन्। थापा कांग्रेसको इतिहासमै सबैभन्दा बढ़ी मत प्रतिशतको अन्तरमा सभापति निर्वाचित भएका छन्। यसअघि 11 महाधिवेशनमा नरहरी आचार्यलाई 88.4% मतान्तरमा पराजित गरेर सभापति बनेका गिरिजा प्रसाद कोइरालाले को रेकर्ड समेत रहेको थियो। त्यति बेलामा कोइरालाले 1215 मत पाउँदा आचार्यले 165 मत पाउनु भएको थियो। 11 र 15 महाधिवेशनमा अर्को संयोग पनि छ। 11 महाधिवेशनमा शेरबहादुर देउवा अलग पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक निर्माण गरेर छुट्टिनु भएको थियो। अहिले पनि त्यस्तै सम्भावना देखिएको छ। यता एमाले आगामी पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको बैठकले ओडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार 26 मक्सिरमा ओडा र 4 पुसमा पालिका अधिवेशन गरिनेछ। पालिका र ओडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने निर्णय भएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय समेत गरेको छ। त्यस्तै 23 जिल्लाको हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदन पनि गरिएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटि सदस्यमा मनोनयन पनि गरेको छ।
12: बागमती प्रदेश सरकारले रसुवा भोटेकोशी नदी प्रभावितमा आएको बाढ़ीको क्षति पुनर्स्थापनाका लागि 30 दिने कार्ययोजना अघि बढ़ाएको छ। गत भदौमा आएको बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान र पुननिर्माणका लागि प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले 15-30 दिनभित्र ठोस र नतिजा योग्य काम गर्ने गरी कार्ययोजना तयार पारेको हो। मन्त्रालयले स्थलगत अध्ययन र विषयगत क्षतिको विवरण समेटेर तयार पारेको प्रतिवेदन अनुसार कार्ययोजना तयार गरिएको मन्त्रालयका सचिव महेश भट्टराईले जानकारी दिनुभएको छ। यसैबीच कोशी प्रदेशबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमतिले पारित भएको छ। यो सँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त स्थान र समुदायको बाहुल्यताका आधारमा अन्य राष्ट्रभाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानूनी बाटो खुलेको छ। विधेयकले प्रदेशभित्र 1% भन्दा बढ़ी बोलिने 13 भाषालाई तिनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध समेत मिलाएको छ, जसमा मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषा समावेश गरिएको छ। साथै स्थानीय तहले पनि बहुसंख्यक जनताले बोल्ने भाषालाई स्थानीय कानून बनाएर कामकाजमा लागू गर्न सक्ने समेत व्यवस्था गरेका छन्।
16: आजबाट बड़ा दशैं शुरू भएको छ। दशैंको आगमनसँगै जनकपुरका प्रसिद्ध राजदेवी मन्दिर सहित अन्य देवी देवताका मन्दिरलाई आकर्षक ढंगले सिंगारिएको छ। मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको जनकपुर धामको राजदेवी मन्दिरमा विजयादशमीका अवसरमा हुने विशेष पूजा आराधनालाई भव्य बनाउन मन्दिर परिसर सिंगारिएको छ। राजा जनकी कुलदेवीको रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा अझ व्यवस्थित र आकर्षक ढंगले पर्व मनाउने उद्देश्यसहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको जनाइएको छ। समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका मालाहरू तथा झिलिमिली बत्तीहरू प्रयोग गरिएको छ। यसैबीच दशैं, दीपावली र छठ पर्वका अवसरमा मध्य प्रदेशको विभिन्न क्षेत्रमा उपभोक्ता मेला तथा विभिन्न बजारहरू सञ्चालन भएका छन्। चोक चोकमा दुर्गा स्थापनाको तयारी भएको छ। विजयादशमी नजिकिँदै गर्दा बाराको बजारदेखि गाउँ चोकसम्म दशैंको रौनक बढ़ेको छ। नवरात्रिभर दुर्गा भवानीको पूजा आराधना, मूर्ति स्थापना, मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारीसँगै जिल्लाका विभिन्न स्थानमा भव्य पण्डाल निर्माण र सजावटको काम तीव्र रूपमा अगाडि बढ़िरहेको छ।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाको उमेरलाई सृजनशीलता र सक्रियतामा ल्याउन ज्येष्ठ नागरिकले अप्नाउनु पर्ने कुरा।
17: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
16: 8,000 इजरायल भिसामा परीक्षा दिए 12% मात्र उत्रिन, तरकारीको विषादी प्रयोग नहुँदाखेरि समस्या लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
12: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
18: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
12: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
19: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
18: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
19: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
19: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तातोपानी नाका दशैं अघि नै खुल्ने शीर्षकमा खबर प्रकाशित छ। दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका संचालनको तयारी गरेको छ। गत 15 भदौदेखि बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका केही दिनभित्र खुल्ने गरी काम अगाडि बढ़ाएको चिनिया पक्षले जानकारी दिएको सरकारी अधिकारीहरूले बताएका छन्। बढ़ी रूगाखोकी र ज्वरोका बिरामी शीर्षकको शिवहरि घिमिरेले लेख्नु भएको खबर प्रकाशित छ। 15 दिन यता उपत्यकामा अस्पतालमा ज्वरो र रूगाखोकीका बिरामीहरू बढ़ेका छन्। ज्वरो रूगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पताल प्रशासनले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, ड्रोन र सीसीटीभीबाट सूक्ष्म निगरानी, अनलाइनबाटै ठगीको उजुरी शीर्षकमा अर्को खबर प्रकाशित छ भने विपदपछिको पुननिर्माणमा सीडीओ शक्तिशाली शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै राप्रपा महाधिवेशन प्रतिनिधि कार्तिकमा चयन हुने, 5 प्रदेश र 74 जिल्लामा अधिवेशन सम्पन्न शीर्षकको खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमै ठेक्का लागेको दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। शुरूआती सम्झौता अनुसार काम भएको भए गत 7 वर्ष अघि नै गण्डकी र लुम्बिनी प्रदेशमा सूचना राजमार्ग निर्माण सम्पन्न भइसकेको हुन्थ्यो तर अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। त्यस्तै भित्र्याउने तयारीमा रहेको धान बालीमा वर्षाले पुर्यायो क्षति शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर प्रकाशित छ। पाकेर काट्ने बेला भएको कैलालीका किसानको धान बालीमा वर्षाले क्षति पुर्याएको छ। धानको बिउ उत्पादनको अनुगमन शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा मन्त्री बाँड्ने थलो बन्दै प्रदेश शीर्षकको खबर प्रकाशित छ। रूपन्दे एकबाट प्रदेशसभामा निर्वाचित सन्तोष कुमार पाण्डे चौथो पटक मन्त्री बन्नुभयो। यस पटक मन्त्री बन्न उहाँले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको छ। 27 पुष 2079 दोस्रो कार्यकाल शुरू भए ता 4 वर्षमा 7 प्रदेशका 550 सांसद मध्ये 301 जना कम्तीमा एक पटक मन्त्री वा राज्यमन्त्री भइसक्नु भएको छ। अर्थात प्रदेश सभामा 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर प्राप्त समेत गरेका छन्। त्यस्तै भित्रपृष्ठमा दशैंमुखमा सड़कले समस्या, राति अबेरसम्म हवाई उड़ान गरिँदै शीर्षकको खबर छ। राजमार्गबाट 10 लाख र हवाई मार्गबाट करिब 30,000-35,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने समेत अनुमान गरिएको छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर पनि प्रकाशित छ भने नेपाल फिन टेक एक्सपो, वित्तीय अपराध रोक्न प्रविधि प्रयोगमा जोर शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
16: यसैबीच संसदीय समितिद्वारा सरकारलाई सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। संसदीय विशेष समितिले बाढ़ी प्रभावित क्षेत्रको प्रारम्भिक स्थलगत अवलोकनपछि प्रभावित क्षेत्रमा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारलाई 4 सुझाव दिएको छ। समितिले बेपत्ताको खोजी, सब परीक्षण र कानूनी जटिलतालाई अध्यादेश मार्फत तत्काल सम्बोधन गर्न तथा अस्थायी आश्रयको सुदृढ़ीकरण, तथ्याङ्क प्रमाणीकरण र औद्योगिक हबसहितको स्थायी पुनर्स्थापना गर्न सुझाव दिएको खबर छ। यसैबीच कारोबार दैनिकको भित्री पृष्ठमा 8,000 दिए इजरायलको भाषा परीक्षा तर 12% मात्र उत्तीर्ण खबर छ।
19: त्यस्तै आजको अन्नपूर्ण दैनिकको भित्री पृष्ठमा सड़कमा पहिरो, खल्तीमा असर शीर्षकको खबर प्रकाशित छ। आकाशीय हवाई भाड़ा, टिकटमा लुटतन्त्र शीर्षकको अजबी पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा क्षतिग्रस्त बनेपछि दशैं मनाउन घर फर्किने यात्रुहरूले शास्ति बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग र काठमाडौँ चितवन सड़क खण्ड शुक्रबारदेखि अवरूद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको हो। भित्रपृष्ठमा यो दशैंमा आए नयाँ नोट शीर्षकको खबर प्रकाशित छ। दशैं आँगन ढोकामै आइपुग्दा बजारमा भने नयाँ नोटको वासना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको
12: झर्को लाग्दो घाममा राष्ट्र बैंकको कार्यालय अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो, तर यसपालिको दृश्य र व्यवस्थापन भने फेरिएको छ। दुई वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि भने राष्ट्र बैंकले नयाँ नोटको पुनरागमन गराएको छ, र यो पनि बिना झन्झट र बिना लाइन नोट नयाँ नोट प्राप्त गर्न सकिनेछ। विगतमा जस्तो निश्चित मिति तोकेर राष्ट्र बैंकको कार्यालय अगाडि लाइन बस्नुपर्ने छैन। राष्ट्र बैंकको केन्द्रीय तथा वित्तीय कार्यालयसँगै देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा शाखाहरूबाट नयाँ नोट सटाई गर्न सकिने समेत व्यवस्था मिलाइएको छ।
16: यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा तरकारीको हुँदैन विषादी परीक्षण शीर्षकमा बाबुराम कार्कीले खबर लेख्नु भएको छ। पूर्वी नेपालका शहरी र ग्रामीणी बजारमा दैनिक बिक्री हुने तरकारी, हरियो तरकारी र विभिन्न क्षेत्रबाट आएका तरकारीको कुनै पनि परीक्षण भएको छैन। कोशी प्रदेशको तराई र पहाड़ी जिल्लाबाट उत्पादित तरकारी र व्यापारी मार्फत भारतबाट आयात हुने हरियो तरकारीको विषादी अवशेष परीक्षण नहुँदा समस्या भइरहेको छ।
12: साझा खबरमा अब विदेशका खबर। पालेस्तानी राष्ट्रपतिले राष्ट्रपति र संसदीय निर्वाचन दुवैसँग गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा वकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर 28 हुने तय भएको थियो। राष्ट्रपति निर्वाचन सन् 2027 शुरूदेखि हुने अपेक्षा गरिएको थियो। राष्ट्रपतिको आदेश जारी गर्दै उहाँले पहिलो निर्धारित संसदीय निर्वाचन स्थगित भएको र 2027 सेप्टेम्बर 11 दुवै निर्वाचन गर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दिदेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्ट युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु भएको छ। मृतकमध्ये 3 बालबालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता यमनका हुती विद्रोही विरूद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कार्यवाही सञ्चालन गर्दै 136 सैन्य अखडामा निशाना बनाएर ध्वस्त पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल मार्फत इरान समर्थित हुती समूहका लड़ाकू र सैन्य क्षमता भएका क्षेत्रहरूमा लक्षित गरी आक्रमण गरेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र भारतमा जनता पार्टीले आह्वान गरेको प्रदर्शनमा सहभागी हुँदै गर्दा सयौं प्रदर्शनकारीलाई प्रहरले हिरासतमा लिएको छ। भारतीय संचार माध्यमका अनुसार दिल्लीमा 4,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। मतदाता नामावलीमा अपारदर्शी ढंगले संशोधन गरिएको भन्दै भारतीय प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै कक्रोच जनता पार्टीले केही दिनदेखि भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएको छ।
16: साझा खबरमा अब खेल खबर। नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टीमका खेलाड़ी सम्मानित भएका छन्। नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको 50 वर्षको अवसरमा नेपाल भलिबल संघले हिजो गोल्डन जुबली कार्यक्रम आयोजना गर्दै खेलाड़ीहरूलाई सम्मान गरेको हो। संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाड़ीलाई सम्मान पत्र र खादा प्रदान गरेको छ। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हिजो जापान प्रस्थान गरेको छ। नेपालको पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागिता रहँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेकुन्दुकी पलिसा गोवर्धनले चीनको हाङजाउमा 4 संस्करणमा काँस्य जित्नु भएको थियो। बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लीग एनपीएलको 3 संस्करणका लागि कर्णाली एक्समा अनुबन्धित हुनुभएको छ। बंगलादेशको उमेर समूहको क्रिकेटबाट पहिलो पहिचान बनाउनुभएका अरिफुलले बंगलादेशको 19 वर्ष मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसक्नु भएको छ। उहाँले बंगलादेशको हाई पर्फर्मेन्स टोली र ए टोलीबाट पनि खेल्नु भएको छ।
12: उमेर बढ्दै जाँदा त्यसको उपयोगका लागि आफ्ना सृजनशीलतामा कसरी ल्याउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: साझा खबरमा अब पाको उमेरलाई थप सृजनशील बनाउने कुरा। सन्तान जन्मिएदेखि नै आमा बुवाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यका लागि प्राथमिकता दिने गर्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता हुन्छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन
1: आवश्यकता छ। हामीले डाक्टर मुकेश कुमार चालिसेसँग उहाँको अनुभव साटेका छौं।
17: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
16: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा?
17: हो, यो गलत हो। त्यो चाहिँ खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो, किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भने जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेएनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानुपर्ने।
16: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बाबामा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
17: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। यो मतलब के भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ, र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ, शेक्सपियरलाई सम्झिन्छौ, विलियम ओडसर्सलाई सम्झिन्छौ, हामीले भेटेको छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो, यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ।
16: डाक्टर मुकेश कुमार चालिसेसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित टीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार, रसुवा भोटेकोशी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारको 30 दिने कार्ययोजना, पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी,
16: कांग्रेस पदाधिकारीको मतगणना जारी, एमाले स्थायी कमिटि बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो, कांग्रेस सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन,
1: तातोपानी नाका दशैं अघि खुलाउने तयारी, कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित, मैथिली र लिम्बु सहित 13 भाषालाई मान्यता, पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव,
16: प्यालेस्टाइनमा राष्ट्रपति र संसदीय निर्वाचन करिब 1 वर्षका लागि स्थगित, साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीमा 136 सैन्य अड्डा ध्वस्त, अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण, 15 जनाको मृत्यु,
1: र भलिबलको राष्ट्रिय टोली सम्मानित जापानमा।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, घाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: यस कान्तिपुर डायरीका साथमा
1: हुलास ग्याल्भलम तीन गुना बढी टिक छ, हुलास भए अरू किन खोज्ने।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

नेपाली कंग्रेसको महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना जारी। राजनीतिक जीवनमा नयाँ अध्याय प्रारम्भ भएको नवनिर्वाचित सभापति थापाको भनाई। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान कायमै। कम्पनीका मागपत्रको प्रमाणीकरणमा नेपालले रोक लगाउँदा श्रमिक भर्ना प्रक्रिया अन्यलमा। आजबाट दशैं शुरू, घर घरमा घटस्थापना गरिँदै। दशैंको मुखमा सड़क समस्याले गर्दा राति अबेरसम्म हवाई उडान गर्ने तयारी। भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै देशव्यापी प्रदर्शन। दिल्लीमा एकै दिन 4,000 भन्दा बढ़ी पक्राउ। र नेपालले क्रिकेट विश्वकप लीग टूको अन्तिम श्रृंखलामा आज क्यानाडासँग प्रतिस्पर्धा गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन चुनौती।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै लो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर 1 एडेसिभ ब्रान्ड राज्यको दस मजाले कास्ट
2: Xiaomi वा Redmi को फोन किन्दा उपहारै उपहार।
0: यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्री डे for my Thailand holiday।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा, नेपाली कंग्रेसको नयाँ कार्य समिति चयनका लागि भएको मतदानपछि उपसभापति र महामन्त्रीको मतगणना ललितपुरको सानेपा स्थित पार्टी कार्यालयमा जारी छ। निर्वाचन समिति संयोजक वरिष्ठ

0: वक्ता प्रेम बहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेद्वारको मतगणना हिजो बेलुकी 7:30 बजेदेखि शुरू भएको महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणनाको प्रारम्भिक नतिजामा महामन्त्री पदमा प्रदीप पौडेल र उपसभापति पदमा डाक्टर चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्। अन्य पदको मतगणना क्रमशः गर्दै जाने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन थापाले 15 महाधिवेशनमा जित हात पारेपछि राजनीतिक जीवनमा आफ्नो नयाँ अध्याय शुरू भएको बताएका छन्। ललितपुरको सानेपा स्थित पार्टी कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै थापाले आफ्नो यात्रामा सहयोग गर्ने सबैप्रति आभार समेत प्रकट गरेका छन्। उनले भने,
1: नेपाली कंग्रेस पार्टीलाई माया गर्ने तमाम दाजुभाइ दिदीबहिनीहरू सबैलाई धन्यवाद छ। यो पार्टी सभापतिको जिम्मेवारी सँगै आजबाट मेरो राजनीतिक जीवनको नयाँ अध्याय प्रारम्भ भएको छ। 14-15 वर्षको उमेरमा विद्यार्थी राजनीतिबाट मैले यात्रा प्रारम्भ गरेको हुँ। यहाँसम्म आइपुग्दै गर्दा मैले अत्यन्त धेरै साथीहरूको स्नेह पाएको छु, साथ पाएको छु, सहयोग पाएको छु। ती सबै साथीहरूलाई सम्झन चाहन्छु। पछिल्लो समयमा पार्टीभित्रकै संघर्ष गर्ने क्रममा हामी विशेष महाधिवेशन गर्ने एउटा अवस्थामा पुग्यौं। ती विशेष महाधिवेशनको समयमा पनि साथीहरूले अत्यन्त ठूलो भरोसा गर्नुभयो। ती साथीहरूप्रति पनि म ठूलो सम्मान प्रकट गर्न चाहन्छु।
0: सभापति थापाले पार्टीभित्रका सबै पक्षलाई मिलाएर लैजाने प्रतिबद्धता पनि जनाएका छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा समेतको समन्वयमा अघि बढ़ने उनको भनाइ छ। शर्मासँग आफ्नो सम्बन्ध बलियो भएको चर्चा गर्दै थापाले भने,
1: साथीहरू कहिलेकाहीँ के भन्नुहुन्थ्यो भनेदेखि भने तपाईँहरूले भन्ने मात्र हो, तपाईँहरूको भित्रभित्र प्रतिस्पर्धा हुन्छ, तपाईँ एकअर्कालाई भित्रभित्र छुरा हान्नुहुन्छ भनेर भन्नुहुन्थ्यो। मैले साथीहरूलाई भन्थे हामीले धेरै कुराहरू नयाँ स्थापित गर्नुपर्नेछ। नेपालका समकालीन हामीभन्दा अगाडिका पुस्ताको राजनीतिक नेताहरूले एकअर्कासँगको सम्बन्ध व्यक्तिगत जीवनमा राजनीतिक जीवनमा संघर्षको लामो यात्रा सँगै गर्नुभयो, तर पार्टीको जिम्मेवारी लिने बेलामा देशको जिम्मेवारी लिने बेलामा एकअर्काको लड़ाईले वर्षौंदेखिको सम्बन्ध जुन छेत विच्छेद भएर सड़कमा आयो, गगन र विश्वप्रकाशको सम्बन्धले त्यो परिभाषालाई पनि बदल्छ भन्ने विश्वास हाम्रो सम्बन्ध राखेको छ र भविष्यमा पनि राख्छ भन्ने विश्वास पनि राख्छु र आदरणीय नेता विश्वप्रकाश शर्माप्रति हृदयबाट आभार र सम्मान पनि प्रकट गर्न चाहन्छु।
0: कंग्रेसको महाधिवेशनबाट पदाधिकारीतर्फ वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसकेका छन्।
2: रूपन्देही 3 प्रदेशसभामा निर्वाचित सन्तोष कुमार पाण्डेय 4 पटक मन्त्री भएका छन्। यस पटक मन्त्री बन्न उनले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिए। जनता समाजवादी पार्टी नेपालले केन्द्रको निर्देशन अवज्ञा गरिदिएको भन्दै उनी सहित 4 प्रदेशसभा सदस्यलाई साधारण सदस्यबाटै निष्कासन गरिसकेको छ। तर पाण्डेय मन्त्री बनी छाडे। पार्टीबाट निष्कासित नेता पनि सरकार फेरिदा फेरि मन्त्री बन्न सक्ने अवस्था प्रदेश राजनीतिमा अब सामान्य रहेन। सरकार जोगाउन, गठबन्धन मिलाउने, नयाँ साझेदारलाई सरकारमा ल्याउने र यसअघि अवसर नपाएका सांसदलाई पालो दिने नाममा मन्त्री परिषद विस्तार र पुनर्गठन भइरहन्छ। 27 पुष 2079 दोस्रो कार्यकाल शुरू भए यता 4 वर्षमा 7 प्रदेशका 550 सांसद मध्ये 301 कम्तीमा एकपटक मन्त्री वा राज्यमन्त्री भइसकेका छन्। अर्थात प्रदेशसभाका 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर पाएका छन्। सुदूरपश्चिममा सभामुख र उपसभामुखलाई अलग राख्दै 9 सांसद मन्त्री मात्र बन्न बाँकी छ। 53 सदस्यीय प्रदेशसभाका 41 मन्त्री भइसकेका छन्। कर्णालीमा 40 मध्ये 26 र कोशीमा 93 मध्ये 64 सांसद मन्त्री वा राज्यमन्त्री बनेका छन्। बागमती र मधेसमा पनि करिब 45% सांसदले मन्त्री पद पाइसकेका छन्। यो संख्या बाँकी अवधिमा अझ बढ़ने सम्भावना छ। सरकार बन्ने र भत्किने क्रम जारी रहेकाले थप सांसदलाई मन्त्री बनाउने दबाव रहिरहनेछ। यसले केन्द्रीय सत्ता शक्तिकै वरिपरि घुमेको

0: संस्थाले ग्राहक पहिचान अध्यावधि गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्न नपर्ने आदेश दिएको छ। सर्वोच्चले राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर नभएका नागरिकलाई नागरिकता प्रमाणपत्र लगायतका वैकल्पिक कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न परमादेश जारी गरेको हो। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था मार्फत सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग नेपाल राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मेगा बैंक लिमिटेडलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो। सर्वोच्चले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन 2082ले राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाएको हदसम्म उत्प्रेषणको आदेशले बदर हुने ठहर गरेको छ।
1: एमाले आगामी मंगिर 26 गते ओडा र मंगिर 4 गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको पहिलो बैठकले ओडा र पालिका अधिवेशनको मिति तय गरेको हो। यस्तै आगामी मंगिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको महासचिव शंकर पोखरेलले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। पालिका र ओडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने एमाले जनाएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटि सदस्यमा मनोनयन पनि गरेको छ।
0: केही दिन अघि पक्राउ परेका युवा इनम सापकोटाले अदालतका मुद्दा मिलाइदिने र प्रहरी अधिकारीहरूको बढ़ुवामा सहयोग गर्ने आश्वासन दिएको देखिने सम्वाद फेला परेको प्रहरीले जनाएको छ। यो सँगै पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग सम्बन्ध देखिएको सापकोटाबारे चासो व्यक्त भएका छन्। आखिर को हुन् इनम सापकोटा? कान्तिपुर कर्मी गौरव पोखरेलले तयार पारेको एक सामग्री।
2: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको मोबाइल जाँचपछि इनम सापकोटाको नाम अनुसन्धानमा आएको हो। त्यसपछि उनको मोबाइलमा भेटिएका संवाद, थुनुवासँगको सम्पर्क, विदेशमा रहेको सम्पत्ति र सुरक्षा अधिकारीसँगको सूचना आदान प्रदान बारे अनुसन्धान अघि बढ़ाइएको छ। सापकोटालाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिसकेको छ। इनम सापकोटा 30 वर्षीय व्यक्ति हुन् जो पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको सम्पर्कका कारण अनुसन्धानमा तानिएका हुन्। प्रहरीका अनुसार उनको सम्पर्क नेपाल प्रहरीका उच्च अधिकारी, न्यायाधीश, पूर्व न्यायाधीश, राजनीतिक व्यक्ति, कानून व्यवसायी र विभिन्न मुद्दामा थुनामा रहेका व्यक्तिहरूसँग रहेको देखिएको छ। उनी एक दूतावासका डाक्टरका रूपमा चिनिन आएको एक उच्च सुरक्षा अधिकारीले बताएका छन्। 11 असोजमा पूर्व प्रधान न्यायाधीश जबरालाई सुरक्षाका लागि भन्दै टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालय लगेर मोबाइल जाँच गर्दा सापकोटासँग पटक पटक फोन सम्पर्क भएको खुलेको थियो। त्यसपछि प्रहरीले उनको खोजी शुरू गरेको थियो। सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी विरूद्ध त्यसअघि कुनै उजुरी वा मुद्दा दर्ता भएको थिएन। प्रहरीका अनुसार सापकोटाले मुद्दा मामिला अदालतमा मिलाइदिने र प्रहरी अधिकारीहरूको बढ़ुवामा सहयोग गर्ने आश्वासन दिएको देखिने सन्देशहरू मोबाइलमा फेला परेका छन्। उनको सम्पर्क सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुरका अपराधमा थुनामा रहेका दीपक भट्ट, उनको परिवारका सदस्य तथा व्यवसायी सुलभ अग्रवालको समूहसँग पनि देखिएको छ। भट्ट र जबराबीच सम्पर्क तथा सूचना आदान प्रदान गराउने माध्यमका रूपमा सापकोटाले भूमिका खेलेको प्रहरी अधिकृतहरूको निष्कर्ष छ। यद्यपि आश्वासन अनुसार काम भएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान जारी छ। प्रहरीका अनुसार सापकोटाको सम्पर्क पूर्व प्रधान न्यायाधीश जबरा, पूर्व न्यायाधीश नवराज थपरिया, अदालतका बेचौलिया भनिने दीपक तिमलसेना, जबराका भाइ प्रभु शमशेर जबरा, व्यवसायी नवीनराज बस्नेत तथा विभिन्न राजनैतिक व्यक्तिहरूसँग रहेको विवरण फेला परेको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व मन्त्री दीपक खड्का र कंग्रेस नेता उमेश श्रेष्ठसँग पनि उनको कुराकानी हुने गरेको विवरण भेटिएको प्रहरीको दावी छ। यी सम्पर्कले मात्र सम्बन्धित व्यक्ति कसुरमा संलग्न रहेको पुष्टि गर्दैन। सापकोटाको मोबाइलमा भेटिएका विवरणका आधारमा प्रहरीले अनुसन्धान विस्तार गरेको छ। उनको सिंगापुरमा कम्पनी र दुबईमा अपार्टमेन्ट रहेको तथा नेपालमा हुने आर्थिक कारोबारको रकम विदेशमा व्यवस्थापन गरेको हुन सक्ने प्रारम्भिक अनुमान सहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। सापकोटासँग सूचना आदान प्रदान गरेको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त भएका छन्। यसैबीच सापकोटालाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती कविता पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन शुक्रबार खारेज भएको छ। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी गौरव पोखरेलका साथमा दीपशिखा रेग्मी।
1: भर्खरै प्राप्त जानकारी अनुसार बूढी गण्डकी नदीको बहाव अत्याधिक बढ़ेको छ। गोर्खाको चुम्नुमुरी गाउँपालिका छमा उग्लिङ खोला थुनिएर अचानक बाढ़ी आएपछि बूढी गण्डकी नदीको बहाव बढ़ेको हो। आज बिहान करिब 4 बजेदेखि उग्लिङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ लागेको बताइएको छ। चुम्नुमुरी गाउँपालिका 6 र 7 भएर बग्ने ती खोलामा ठूलो आवाजसहित पानी बगेको स्थानीयले बताएका छन्। लोकपाका स्थानीय सेराब गुरूङका अनुसार केही बेर खोला रोकिने र फेरि बग्ने आवाज सुनिएको थियो। गुरूङका अनुसार अध्ययारो भएकाले खोला थुनिएको हो वा पहिरो खसेको हो भन्ने केही थाहा नपाएको भनी बताइएको छ। उगियुलुङ र स्यार खोला बूढी गण्डकी नदीका सहायक खोला हुन्। ती खोलामा पानीको बहाव बढ़ेपछि बूढी गण्डकी नदीको तटीय क्षेत्रका बासिन्दा समेत घर छाडेर सुरक्षित स्थानतर्फ लागेको हाम्रा सहकर्मीले जनाएका छन्। चुम्लिङ र लोकपा लगायत स्थानमा स्थानीयसँगै होटलमा बसेका पर्यटक तथा अन्यको पनि भागाभाग भएको बताइएको छ। यसैबीच इलाका प्रहरी कार्यालय आरूघाटले सावधानी अपनाउन सूचना जारी गरेको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
3: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालस नम्बर 1 एचएसटी ब्रान्ड राजीको दस्छ मज्जाले दस्छ। It's always fun when you hit the road.

0: By this Varsha Deki, Rasta Lajol, Nepal's number one adhesive brand, Rajiko, Tasa Machale Tasa.
1: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एक्सेसिभ ब्रान्ड राजीको दस मजाले दस

0: İş başındaki rastgele yolda. Nepal's number one adhesive brand. Rajiko, dasta matchale dasta.
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग. नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ. इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै विभिन्न संचार माध्यममा प्रकाशित समाचारप्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा ईमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव नभएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको प्रेस विज्ञप्ति मार्फत स्पष्ट पारेको हो.

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर वन एडहेसिभ ब्रान्ड राजीको मजाले
3: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतमा कक्रोच जनता पार्टी सीजेपीले हिजो आह्वान गरेको प्रदर्शनमा सहभागी हुन जाँदै गरेका संयौं प्रदर्शनकारी प्रहरी हिरासतमा पुगेका छन्। भारतीय संचार माध्यम अनुसार दिल्लीमा 4,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। मतदाता नामावलीमा अपारदर्शी ढंगले संशोधन गरिएको भन्दै भारतीय प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सीजेपीले आन्दोलन गर्दै आएको छ। प्रमुख निर्वाचन आयुक्त विरूद्ध दिल्लीमा भएको प्रदर्शनका क्रममा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लगायत नेता र अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले जनाएका छन्। कान्तिपुर डायरीमा अब खेल समाचार। नेपालले क्रिकेट
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062। कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
3: र 9819324775।

0: अनि महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 98-6-15-39-444
10: र 0-29-5-90-155।
11: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
12: किन त काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 140 उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ।
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
12: प्रोप्राइटर सुनु एन भीमका दाइली।
7: सम्पर्क 0291400084 र 98040485827।
13: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सोना मनसुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टिम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97429522520।
15: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
16: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
17: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: मिठो र नमिठो रोजेर छान्दैन त्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन त्यो। संखुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक संतप्त श्रीमान धनबहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खादबारी एक संखुवा सभा।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेव संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
0: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुली चामल अब ₹57 प्रति केजी, प्रति बोरा ₹1425 मात्र। छुट पछिको स्टिम जिरा मसिनो चामल अब ₹87 प्रति केजी, प्रति बोरा ₹2175 मात्र, र चिनी प्रति किलो ₹110 मात्र।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97 4 29 22 500।
10: ठुली, यसो फुर्सद।

0: मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
0: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
2: खोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना खोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 30 96 299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
3: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
0: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
0: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
0: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
0: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
0: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 0 29 7 62 0 61,
0: 0 29 75 315
1: र 98 5 20 60 177।
0: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँचबारी, सङ्खुवा सभा।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल 98615 39 444
6: र 0295901055।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
7: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438 46084।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525 55 768।
11: साथै 98525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्डी?
12: हजुरले लगाएको यो कोटको

0: सफाई गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी एक बुद्ध बाटो दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201, 97 4 29 22 520।
5: खादबारी नगरपालिकाको अनुरोध।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै शहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
11: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: भक्ति हरे प्रसिद्ध प्रसिद्ध मातर जगतो खिलस्य प्रसिद्ध विश्वेश्वरी पाहि विश्वम त्वमेश्वरी देवी चराचरस्य। शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पण को प्रत्यक्ष गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका राशिफलहरू सहित उपस्थित छु। आज विशेष तपाईँहरूलाई यो घटस्थापनाको बारेमा तपाईँहरूलाई आज झन् धेरै कुराहरूको जानकारी दिँदै उपस्थित छु। आज धेरै सज्जनहरूले कार्यक्रम धेरै ठाउँबाट हामीलाई सनातन रेडियो नेटवर्कबाट अनिवार्य रूपमा सुन्दै हुनुहुन्छ। धेरैको कमेन्ट आइरहेको छ, मेसेजहरू, भोलि बिहान कार्यक्रममा सबै कुरा भनिदिनु होला भन्नुभएको छ। आज सबै कुराहरू विस्तृत रूपमा तपाईँलाई जानकारी गराउने प्रयास गरिरहेको छु। कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रमको आफ्नै एउटा धर्म छ, कार्यक्रमको धर्म मार्न हुँदैन, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज असोज महिना हो। आज असोज महिनाको विशेष गरी 25 गते रहेको छ, आज आइतबार। तदनुसार ईस्वी सन 2026 रहेको छ। आज अक्टोबर 11 तारिक नेपाल सम्मत 1146 कौलाथ रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन महिनाको शुक्ल पक्ष आज दुर्गा पक्ष प्रारम्भ छ। आज सूर्योदयमा प्रतिपदा तिथि 36:34 पला रात्रिको 8:39 मिनटसम्म चित्रा नक्षत्र 42:10 पला रात्रिको 10:54 मिनटसम्म वैधृति योग 41:11 पला किमस्तुङ्गकरण 6:19 पला आज आनन्ददेवकोमा पद्मयोग रहेको छ। आजको दिनमानको समय 28:59 पला छ। बिहान सूर्योदय 6:02 जाँदा भयो, साँझ सूर्यास्त 5:37 जाँदा रहनेछ। हामी अब आजको पञ्चाङ्गतर्फ लागिहालौ। पञ्चाङ्ग आले के भन्छ, आज घट स्थापना हो, आज नवरात्र प्रारम्भ भएको दिन हो। जुन दिन असोज महिनाको शुक्ल पक्षको प्रतिपदामा क्लियर रूपमा औंसी छैन अथवा औंसीले छुएको छैन अथवा औंसीको त दोष नलाग्ने खालको छ भने विशेष गरी यसलाई चाहिँ प्रतिपदा मान्ने गरिन्छ। प्रतिपदालाई विशेष घट स्थापना नै हुन्छ। अब रहेको कुरा आज 36:34 पला रात्रिको 8:39 मिनटसम्म प्रतिपदा तत् उपरान्त भने द्वितीय रहनेछ र चित्र नक्षत्र अनि वैधृति योग पनि भएकाले यसलाई सामान्य दोष मानेको छ शास्त्रले। यसका विधिहरू पद्धतिहरू हामीले हिजो भिडियोमा फेसबुकबाट टिकटकबाट लाखौंले हेरेको भिडियोहरू राखेका छौं। तथापि अहिले रेडियोमा पनि कति सुन्दै हुनुहुन्छ, आजको यो आवाज तपाईँले रेकर्ड गरेर भरे त्यो आवाजलाई तपाईँले सुन्दै अनि जमरा घटस्थापना गर्दै गर्न पनि सक्नुहुन्छ अथवा मैले यो मन्त्रहरू तपाईँलाई सुन्न चाहनुभयो भने फेसबुकमा र टिकटकमा राखिदिएको छु, त्यो पनि हेर्न सक्नुहुनेछ। अब लागौं आजको, अझ धेरै यसको बारेमा तपाईँलाई म चर्चा गर्छु नै, तर अहिले भने हामी तपाईँलाई जानकारी गराउँछौ कि विशेष गरी तपाईँको लागि विशेष गरी आजको दिनमा तपाईँहरूलाई घटस्थापनाको मात्र नभए अन्य कुराको पनि जानकारी गराउने नै छौं। यतिखेर भने अब तपाईँहरूलाई ग्रहगोचरहरू तपाईँलाई प्रयास गर्छौं। ग्रहगोचरमा सूर्य यतिखेर कन्या राशिमा रहेको छ भने चन्द्रमाको अवस्था कन्या राशिमा छ, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु सिंह राशिमा रहनेछन्। राशिफल पछाडि तपाईँहरूलाई आजको जानकारीहरू म विस्तृत रूपमा दिनेछु। नबुझ्नु भएकाहरूले मेसेज गर्नुहोला, धेरैभन्दा धेरै मेसेज आइरहेको छ, मेसेज गर्नुहोला। फोन उठाउन सक्ने समय पनि छैन, हामी फेरि अर्को एउटा कार्यक्रममा पनि छौं, त्यसो भएको हुँदा तपाईँहरूले सकभर मेसेज गर्नुहोला। मेसेजमा हामीले यहाँ हाम्रा सहयोगीहरूलाई, हाम्रा गुरुआमाहरूलाई हामीले जानकारी गराइसकेका छौं, यसो यसो भन्नुहोस् है, यो कुरा चाहिँ सही हो। पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको कुरालाई हामीले छोटकरीमा तपाईँलाई जानकारी पनि गराइरहेका छौं। यो कुराको अझ धेरै चर्चा गर्छु, तर त्योभन्दा पहिले यतिखेर तपाईँको राशिले के भन्छ, तपाईँका राशिफल यस प्रकार रहेको छ। मेष राशि। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि आजको दिनमा उन्नति राम्रो छ, प्रगति तपाईँको लागि सफल बन्ने खालका योग छन् भने काममा पनि धेरै कुरामा स्वाद छ। वृष राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट तपाईँको लागि राम्रो छ, मान सम्मानमा पनि वृद्धि हुनेछ भने आँटेका थाकेका कामहरूबाट पनि तपाईँको लागि धेरै कुरामा सहज हुने खालका योगहरू राशिमा संकेत देख्न सकिन्छ। लामो दीर्घ यात्रामा सहज होला तपाईँको लागि। खानपिनमा स्वादिष्ट मिष्ठान्न भोजनको अवसर जुट्ने योग रहेको छ, अलिकति मनमा पीर भने थपिन सक्छ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ र तपाईँको लागि कामना धेरै कुरामा सहज हुनेछ, लामो दीर्घ यात्राले पनि साथ दिनेछ। उन्नति धेरै कुरामा सहज हुनेछ, मान सम्मानमा वृद्धि रहनेछ भने आँटेका ताकेका कामहरूबाट तपाईँको लागि धेरै कुरामा सहज छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट तपाईँको लागि सहज हुनेछ, मान सम्मानमा वृद्धि रहनेछ भने आँटेका ताकेका कामबाट पनि तपाईँको लागि धेरै कुरामा सहज आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। तुला राशि हुनेको लागि लामो दीर्घ यात्रा पनि सहज हुनेछ, आजको दिनमा तपाईँको लागि उन्नति र प्रगतिमा धेरै कुरामा सहजता देखिएको छ। वृश्चिक राशि हुनेको लागि आज अलिकति कारोबारमा हिस्साहरू बिग्रिन सक्छ, शेयर बजारमा काम गर्दै हुनुहुन्छ भने काममा अलि उन्नति र प्रगतिहरू कमी हुन सक्ने सम्भावना छ। धनुराशि हुनेको लागि आजको दिनमा उन्नति राम्रो छ, तपाईँको लागि सकारात्मकता नै असाध्य राम्रो रहेको छ भने धर्म कर्ममा रुचि वृद्धि रहनेछ। मकर राशि हुनेको लागि आजको दिनमा दैनिकी कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ, मान सम्मानमा पनि वृद्धि रहनेछ। कुम्भ राशि हुनेको लागि आजको दिनमा शनि सातको शनि भए पनि चन्द्रमाको अलिकति दृष्टि आठौं परेका छन्, यसलाई एकदम ध्यान दिनुहोला, रोगहरू भने वृद्धि हुन सक्छन्, अनावश्यक औषधि मूल्यमा धन खर्च वृद्धि छ। मान सम्मानमा वृद्धि हुनेछन् र तपाईँले सोचेका कामहरूबाट सकारात्मकता प्राप्ति गर्नको लागि दिन असाध्य राम्रो फलदायक बन्न सक्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिइरहेका छौं। आदरणीय सज्जनहरू, आज घटस्थापना हो, अहिलेसम्म केही पनि बिग्रेको छैन, जबकि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, ला आज पो रहेछ है भनेर अरूको हल्लाले भोलि पर्सि भनेर तपाईँ सुनिरहनु भएको छ भने आजै हो घटस्थापना, एकदमै ध्यान दिनुहोला। मैले अस्ति पनि हिजो पनि भने यसको शान्ति गर्ने विधिहरू धेरै हुन्छन्, यो शान्ति गर्ने पर्ने विधिहरू तपाईँले भन्नुहोला गर्नुहोला, शान्ति गरिसकेपछि यसै दिनमा हुन्छ। अब यो शान्ति जसले असाध्य विधिवत पूर्वक रूपमा तपाईँहरूले चाहिँ नवरात्रभरि ब्राह्मण राखेर रा, पूरै कर्म गरेर देवीको चाहिँ दुर्गा सप्तशती पाठ गर्ने ठाउँमा विशेष शान्ति गर्ने, तपाईँ हामीले घरमा आज दियो बालेर अनि कलश राखेर यसो एउटा गणेश स्थापना गरेर त्यहाँ एउटा कार्टुनभित्र अथवा माटो माथि थुपारेर त्यहाँ चाहिँ राम्रोसँग माटो चोखो माटो राखेर गाईको गोबर लिपेर राखेको जमरा भोलिदेखि हामी यसो बिहान बेलुका मात्रै बत्ती बाल्ने हो, पाठ हुँदैन, त्यस्ता व्यक्तिहरूको लागि मैले हिजो एउटा भिडियो असाध्यै धेरैले बनाउनु कि बनाउनु भनेर बनाएको, बनाउँदै गर्दा एउटा मिस्टेक चाहिँ भएको छ है, ध्यान दिनुहोला। एउटा मिस्टेक किन भइदिएछ भने मैले समय चाहिँ 11:47 भन्नुपर्नेमा, ध्यान दिनु है, 11:47 भन्नुपर्ने 12:47 भनेछु। अलिकति भिडियोलाई चाहिँ सुधार गरेर तपाईँहरूले अगाडि बढ्नुभयो भने अरू सबै कुराहरू मैले तपाईँलाई चित्रा नक्षत्र छ, वैधृति योग छ, त्यसमा के गर्ने, कसरी अगाडि बढ्ने भन्ने कुरामा हामीले तपाईँहरूलाई त्यहाँ मस्तताले तपाईँलाई जानकारी दिइसकेका छौं। त्यो जानकारी तपाईँहरूले हेर्न सक्नुहुनेछ, मन्त्रहरू पनि छ है। अब यो तपाईँहरूले के हुन्छ भने कोही मान्छेको द्वितीयको चन्द्रमा हेरेर जुन जमरा राख्ने भन्ने कुरा हुन्छ, जमरा तपाईँहरूले त्यसरी राखे पनि घटस्थापना चाहिँ आजै गर्नुपर्छ, घटस्थापना गर्ने जुन मुहूर्त आज हो है, त्यही भएको कारणले गर्दा तपाईँले यसलाई एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ। यो ध्यान नदिएमा र तपाईँहरूले चाहिँ अलिकति हेलचेकरे गरेमा देवीको कृपा कम हुन सक्छ, देवीलाई प्रसन्न पार्न, देवीलाई खुसी पार्नको लागि तपाईँहरूले चाहिँ राम्ररी आजै घटस्थापना गर्नु। म यसलाई तपाईँलाई जानकारी गराउँछु ल, तपाईँहरूले विशेष गरेर घटस्थापना आज गर्दा 11:47 गर्नुपर्छ। अब यो 11:47 समयमा के भन्ने त होइन, यो चित्र नक्षत्र वैद्युत युग छ, यो हल्ला होइन, सत्य हो। अब यसलाई गर्ने चाहिँ के त भन्ने कुरामा भर पर्छ क्या, यसलाई गर्ने के, म तपाईँहरूलाई छोटो मिठो कुराकानी गर्छु है। सबैभन्दा पहिले तपाईँहरूले घटस्थापना राख्नको लागि जुन जमरा राख्नको लागि तपाईँहरूले चाहिँ माटोहरू तयारी गरिसक्नु भएको छ, घडा किनिसक्नु भएको छ, अथवा कलश राख्नुहुन्छ, अथवा दियो कलश गणेश स्थापना गर्न त पनि सम्भव छैन, माटोको घडा मात्रै राख्नुहुन्छ, जमरा मात्रै राख्नुहुन्छ भने एउटा दियोसम्म बाल्नुहोस् कति सकिन्छ, अनि जुन एउटा कलश हुन्छ त्यहाँ राखिने कलश, त्यो कलशको माथिपट्टि तपाईँले जुन आँप पिपल स्वामी डुमरी राखिन्छ जुन ठाउँमा, त्यो कलशमाथि अरू सबै कुराहरू तपाईँलाई थाहा छँदैछ, आफूले जानेको कुराहरू गर्ने, गुरुबा नहुनेले गुरुबा त पुरै विधि गरिहाल्नुहुन्छ होइन। अब त्यस पछाडि त्यो कलशमाथि चित्रा नक्षत्रको र वैद्युत युगको शान्ति गर्ने छोटो विधि, जबकि त्यति गरेपछि तपाईँलाई दोष पक्का लाग्दैन। हामी हिजो दिनैभरि विद्वानहरूसँगको छलफलमा जुट्यौं, धेरैको मत सुनियो, धेरै गुरुहरूमा पनि एउटा एक हिसाबका यो होइन यो होइन भने तर्क वितर्कहरू सुनियो, यसको निष्कर्ष घटस्थापना रोक्नु, नवरात्र नगर्नु होइन, यस्तो भएको बेलामा विशेष अभिजित मुहूर्त प्रारम्भ हुन्छ। अब यो अभिजित मुहूर्त प्रारम्भ भएको बेलामा अलिक कामहरू गर्दाखेरि दोष कम लाग्ने भन्ने कुरा चाहिँ हाम्रो शास्त्रमा लेखिएको छ। अब यो तपाईँहरूले त्यही हिसाबले तपाईँहरूले पनि एकदम ध्यान दिएर अगाडि बढ्नुभयो भने राम्रो हुन्छ। आजको अभिजित मुहूर्त म तपाईँलाई सबै समय आज भनिदिन्छु, पूरा मैले टिपेर पूरा हेरेर राखेको छु। आज 11:26 12:14 अभिजित मुहूर्त रहेको छ, बुझ्नुभयो, शास्त्रमा लेखेको छ, निर्णय सुन्दरहरूमा लेखेको छ।
यसरी प्रतिपदाको दिन सूर्य विशेष गरी कन्या राशिमा भएको सूर्य मध्याहको समयमा अभिजित मुहूर्त पारदिन्छ भनेर लेखेको छ. त्यसो भएको हुँदा 11:26 12:14 अभिजित मुहूर्त छ. त्यो मुहूर्त भित्र पनि 11:47 त्यसमा पनि यो 11:26 12:14 राम्रो मुहूर्त हो. त्यसभित्र पनि अमृत मुहूर्त भन्छन्. त्यो अमृत मुहूर्त चाहिँ 11:47 छ है. यो मैले हिजो एउटा भिडियो बनाएको थिएँ, टिकटकमा पनि हेर्नु होला, फेसबुकमा हेर्नु होला, अलिकति धेरै भाइरल भएको छ, 2-3 लाखले हेर्नु भएको छ. त्यहाँ अलिकति एउटा 11:47 भन्नुपर्ने ठाउँमा 12:47 भएछ. त्यसलाई तपाईँलाई त्यति मात्रै सच्याएर गर्नुहोला. मन्त्र विधि सबै मैले त्यहाँ छोटो तपाईँहरूले घरमै गर्न मिल्ने, सबैको घरमा पण्डितजी कहाँ आउन सक्नुहुन्छ होइन, त्यो गर्नुहोला. अर्को कुरा, चित्रा नक्षत्रको र वैदृतिको शान्ति मैले यहाँ पनि भनिदिन्छु. त्यो कलशमा तपाईँहरूले हातमा फुल जुन दियोहरू बालिन्छ, जमरा राहन तयारी गरिन्छ, तपाईँले दियोलाई यसो पूजा गर्नुहोस्, त्यसपछि अब भए कलश गणेश स्थापना गर्नुभएको छ भने त झन् राम्रो, नभए दियो भए पनि राखेर जुन माटो राख्नुहुन्छ माटोमाथि एउटा घडा राख्नुपर्छ, जुन घट्ट स्थापनाको विधि त हो, त्यहाँ चाहिँ देवीको नवावतारको पूजाहरू गरिन्छ होइन. त्यो चाहिँ तपाईँहरूलाई चित्रण नक्षत्रको र वैदृतिको शान्ति त्यहाँ गरे पनि हुन्छ, अथवा स्थान तिरको मूल कलश दिय कलश गणेशको अर्को कलश जुन कलशमा भए पनि ओम चित्रा नक्षत्र शान्ति होस् है भगवान भन्नु, हातमा फूल जो अश्वगन्धा कुमकुम चन्दन अथवा नभए अब घरमा के छ अबिर केसरी के छ अब त्यसै त्यही गरिरहनु भएको छ भने त्यसलाई पनि गर्नु, तर राम्रो चाहिँ अष्टगन्धहरू हो. अनि जो तिल फूल चन्दन अक्षता लिनु अनि हातमा ओम भूर भुवः स्वः चित्रायै नमः भनेर एकचोटि त्यहाँ कलशमाथि राखिदिनु. फेरि लिनुहोस् त्यही कुरा, फूल जौ तिल अक्षता चन्दनहरू लिनुहोस्, ओम भूर भुवः स्वः तोष्टे नमः भन्नुहोस्, त्यही राखिदिनुहोस्. यो भयो चित्राको नाम र चित्राको स्वामीको नाम. अब यसलाई तपाईँहरू अरू धेरै लामो विधि छ, अब अर्को छ ओम फेरि फूल चन्दन अक्षताहरू लिनुहोस्, ओम सूर्य वायु सहित तोष्टे नमः भनेर कलशमा राखिदिनु. यति तीनचोटि यो मन्त्र गरिसकेपछि तपाईँको चित्रा नक्षत्र शान्ति हुन्छन् पक्का पक्की हो, किनकि यो शान्ति त विशेष विधिमा पो भनिएको रहेछ त. त्यसो भएको हुँदा तपाईँले यसलाई ध्यान दिनु पर्यो. अर्को कुरा, वैधृतियोगको शान्ति कसरी गर्ने, वैधृतियोगको शान्ति त्यही कलशमा जहाँ आइ तपाईँले चित्राको पूजा गर्नुभयो त्यही कलशमा गर्दा हुन्छ. ओम हातमा फूल लिनु, चन्दन लिनु, ज्योतिल अक्षताहरू लिनु, ओम भूर भुवः स्वः वैधृति योगाय नमः, फूल अक्षता राखिदिनु. फेरि लिनुहोस् ओम भूर भुवः स्वः अदित्यै नमः भन्नुहोस्, फेरि राखिदिनुहोस् त्यहाँ फूल चन्द्र अक्षताहरू. फेरि लिने अब यो एकैचोटि सबैलाई समेटेर बनाएको मन्त्र छ, ओम सूर्य चन्द्र सहित रुद्राय नमः. यति कामहरू गरेर तपाईँले घट्ट स्थापना गर्नु, अब तपाईँको घरमा पण्डितजी बोलाउनु भएको छ विधिवत रूपमा गर्ने हो भने त्यहाँ महामृत्युञ्जय जपहरूदेखि लिएर यो 9 दिनसम्म गरिने धेरै कर्महरू छन्, त्यो गुरुहरूले तपाईँलाई भन्नु नै हुन्छ. मैले अहिले भनेको सर्टकट चाहिँ तपाईँहरू घरमा पाठ गर्नुहुन्न, तपाईँको घरमा गुरु आउनुहुन्न भने तपाईँले जमरा घट्ट स्थापना नगर्ने होइन. एउटा कुरो के छ भने सानोलाई ठुलोले जित्छ भने जस्तो, यस्तो परेको खण्डमा घट्ट स्थापना नै नगर्नु भन्दा यी उपाय गरेर गर्दा राम्रो हुन्छ. त्यसमा पनि अभिजित मुहूर्तमा गरेको त झन् धेरै फलमिलो होइन. 11:47 है, ध्यान दिनु है. फेरि उता भिडियो हेर्नु भएको छ अनि फेरि गुरुले दुईतिर दुईटा कुरो बोल्नु नबोल्नु होला, अलिकति मिस्टेक भएको छ, मैले भनिसकेको छु, मैले त भिडियो पनि गरेर कमेन्टहरू धेरै व्यक्तिहरूलाई राखिसकेको छु. त्यसो भएको हुँदा तपाईँहरूले यो कुराहरूलाई एकदमै धेरै ध्यान दिएर अगाडि बढ्नुभयो भने तपाईँहरूलाई राम्रो हुनेछ. तपाईँहरूले चाहिँ भिडियोहरू हेर्नु होला अनि तपाईँको त्यहाँ मन्त्रहरू छ त्यसलाई चाहिँ विशेष गरी तपाईँले चाहिँ ध्यान दिएर अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ. आदिनु सज्जन, अब यहाँ एउटा कुरा छ, 10 दिने जमरा 11 दिने जमरा 12 दिने जमरा यो शास्त्रमा के लेखेको छ भने
कहिलेकाहीँ तिथि घटबट हुँदा आठौं रात्रि पनि हुन सक्छ, कहिलेकाहीँ घटबट राति घटबट हुँदाखेरि नौवटा रात पनि हुन सक्छ। त्यो रात र दिनसँग सरोकार छैन नवरात्र। नवरात्र हो नौ दिनको, प्रतिपदा द्वितीया तृतीया चतुर्थी पञ्चमी षष्ठी सप्तमी अष्टमी र नवमी, यो नौवटा तिथिको रात भनेको। अब कहिलेकाहीँ तिथि घटेर एउटै तिथि दुई दिन हो सम्म भइदियो भने के हुन्छ, दुई दिनको भयो। कहिलेकाहीँ एकै दिनमा दुईटा तिथिसँगै भएर आठवटा रात पनि हुन सक्छ। त्यो आठ दिनको रात नगर्नु, तिथि नौवटा तिथि कटेको हुन्छ, दशमीको बिहान टिको लाउने हो। यसमा तपाईँहरू निसन्देह यसको बारेमा धेरै छलफल भएको छ, यसपालि धेरै विद्वानहरूसँग यसपालि छलफल भएको छ। यो के हुँदो रहेछ भने कहिलेकाहीँ नि मैले कुरो भन्छु ल, कहिलेकाहीँ के हुन्छ भने मेरा बुवा अथवा बाबु अथवा पिताजी असाध्यै खराब भए, महिलाले रक्सी पनि हान्छन्, जाँड पनि हान्छन्, रलीबाजी पनि गर्छन्, मेरो यहाँ हरेक महिना जेल ग्यागाई गर्छ, यिनलाई बाउ भन्दिनँ भन्नुभन्दा तिनलाई सुधार्ने उपाय के छ? सुधार्ने, नसुधारे पनि उसलाई एक ठाउँमा छोडिदिने, तर बाउ होइन त भन्न पाइएन नि त, होइन उसले आफ्नो इज्जत फाले पनि उसलाई एउटा कुनै ठाउँमा राखिदिने, तर उसलाई बाउ होइन, बरु उसको सङ्गत आफूले नगर्ने, बरु त आफू त्योभन्दा टाढा गरेर बसिने, जबकि त्यो कुराहरू सुन्नु नपरोस् भने जस्तै नगर्नुभन्दा गर्नै पर्छ। होइन घटस्थापना आज गरेन भने त कहिले गर्ने त घटस्थापना, भोलि अभि हुँदैन नि, घटस्थापना त आजै गर्नु। बरु जमरासम्म भोलि कसो कसोले के छ भने चन्द्रमाको द्वितीयको चन्द्रमाको जुन हेरेर राख्ने परम्परा हुन सक्छ, यसमा तपाईँको आफआफ्नो मत होला है। अब कति कुराहरू हामीले पनि तपाईँहरूलाई परम्परामा मान्नुहोस् पनि भन्छौ, तर कति कुराहरू हामी लेखेका कुराहरू पनि मान्छौँ। आफआफ्नो कुराहरू तपाईँले मान्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। हामीले धेरै ठाउँमा देखेका छौँ घटस्थापना पूजा गरेर अनि तपाईँले जमराहरू राख्नुहोला, तपाईँ धेरै धेरै धेरै धेरै तपाईँलाई घटस्थापनाको मंगलमय शुभकामना। अलिकति भिडियोहरू हेर्दाखेरि सच्याएर हेर्नुहोला समय चाहिँ है। अर्को कुरा के छ भने आज 11:47 हो है। अब यो जमरा राख्दाखेरि तपाईँ जहिले पनि ध्यान दिनुपर्छ, आजको चन्द्रमा यतिखेर कन्या राशिमा छन्। अब कन्या राशिमा भएको चन्द्रमा दक्षिण दिशाको चन्द्रमा हुन्छ, हामी चाहिँ पूर्व फर्केर राख्न पाइन्छ, पूर्व फर्केर जमरा राख्नुहोला आजको।

0: विश्रामपछि तपाईँलाई अझ धेरै जानकारी म दिन बाँकी नै छ। तपाईँहरू हामीलाई सुन्दै गर्नुहोला, सुनिरहनु भएको छ, कतै पनि नजानुहोला। एकैछिन छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका जानकारी दिने प्रयास गर्छु। आजबाट नवरात्र कटस्थापना प्रारम्भ छ। पहिलो दिन आज प्रथमम शैलपुत्री छ, द्वितीयम ब्रह्मचारिणी, भोलि ब्रह्मचारिणीको पूजा, आज शैलपुत्रीको पूजा गर्नुपर्छ। त्यही कलशमा तपाईँहरूले चाहिँ शैलपुत्रीलाई आह्वान गर्नुपर्छ, ओम शैलपुत्रै नमः भनेर तपाईँहरूले यो वचन लाउनु होला, अथवा भगवती शैलपुत्रीको स्वरूप आइदिनु होला भनेर फूल राख्नु होला, रातो फूल देवीलाई प्रसन्न हुन्छ, त्यसरी तपाईँहरूले पूजा गर्नुहोला। योभन्दा अरू तपाईँलाई केही मनमा भएका जिज्ञासाहरू भए म्यासेज धेरैको आएको छ, मलाई थाहा छ, अझ त म्यासेज हामीले सबैको रिप्लाई गर्ने प्रयासमा छौं नै है, तपाईँहरूले एकचोटि बुझेर अझ प्रष्ट भएर पनि गर्नुहोला, र अलिअलि दिउँसो फोन पनि गर्नुभयो भने फोन उठ्न पनि सक्छ है। एउटा यहाँ के छ भने भर्खर एउटा कमेन्ट आएको छ, राधेरेदी गुरु आफ्नो कामले घर बाहिर जानुपर्ने हुँदा 9 बजे राख्दा हुँदैन र गुरु के भोलि राख्न हुन्छ, भोलि चाहिँ के गर्नुपर्छ नि भन्नुभएको छ। अब घटस्थापना त आजै हो, बरु जमरासम्म भोलि राख्ने विधान कता कता पहिलेका परम्पराले अथवा भनौँ द्वितीयको जुन हेरेर राख्ने भन्ने परम्परा छ, त्यो बरु आफ्नो कुरा भए। घटस्थापना त आजै हो, घटस्थापना भनेको त्यो जमरा राख्ने माटोमा बीचमा घडा राखिन्छ, त्यो घडामा पूजा गर्नुपर्छ, त्यति हो। अब जमरा पनि आजै राख्ने हो विधानले है, समय अब तपाईँलाई किन जानु पर्यो, यो भन्दा ठूलो काम भयो आफ्नो ठाउँमा भयो, अब यो काम त अनिवार्य गर्नुपर्ने काम हो, देवीकोलाई घरमा राख्ने काम हो यो, 9 दिनसम्म होइन कि, 9 दिन त राख्ने एउटा बहाना हो, घरमा आइसकेको देवीलाई सधैँभरि भित्रै रहनुपर्छ है। अनि अर्को छ गुरु राधे राधे गुरु, जमरा कति बजेतिर राख्ने, 11:47 तपाईँले घटस्थापना गर्ने, अनि त्यो घटस्थापनाको पूजा गरेर त्यही बेला जमरा राख्ने हो है। जमरामा के राख्ने धेरैको मनमा छ, जमरामा सबैभन्दा संस्कृतको श्लोक तपाईँलाई पढ्नु पर्यो, अथवा तपाईँलाई संस्कृतमा के लेखा छ ठ्याक्कै त्यही चाहिँ भनिदिनु त भन्ने हो भने, तपाईँलाई तपाईँलाई यो जुन संस्कृतमा लेखेकै कुरा भन्नु पर्यो भने यहाँ न मकै लेखा छ न अन्य कुरा लेखा छ, जो भन्दा अरू कुरो भनेकै छैन, बुझ्नुभयो, जो भन्दा अरू के छ भनेकै छैन, अनि तपाईँले जो भन्दा अरू कुरा राख्न पाउनु हुँदैन, संस्कृतकै श्लोक पढ्ने हो भने, तर जोको ठाउँमा जो गहुँ पनि त्यसकै रोबरमा पर्ने हुँदा जो गहुँ राख्ने चलन, तिरहरू पनि त्यही छर्किने चलन छ होइन। तपाईँले यवा रोपण भन्छ क्या संस्कृतमालाई, यवा भनेको जो, रोपण भनेको रोप्ने दिन आज हो, यवालाई अपभ्रंश हुँदै जमरा भएको नेपाली भाषामा बोल्दा यवा रोपण हो, जो रोप्ने दिन हो आज, जोको जमरा लाउने बेला हो यो दशमीको दिनमा। अब कसैले धान रोप्छन् रे, कसैले मकै रोप्छन्, कसैले चाहिँ अर्को अब त चना रोप्ला होइन, त्यो राम्रो होइन, जो सबैभन्दा सर्वोत्कृष्ट, अनि तिल पनि शुद्ध मानेको छ, अनि जो र गहुँ सँगसँगै राख्दाखेरि फरक पर्दैन भन्ने कुरा हो, मकै पनि राख्ने परम्परा होला, त्यो नराम्रो होइन कि, मैले भन्न जो चाहिँ अनिवार्य राख्नु पर्यो, अब जो बिना मकैको मात्र राख्नु भने चाहिँ तपाईँको गयो है, त्यसो भएको हुँदा तपाईँले चाहिँ यसलाई विशेष ध्यान दिनुहोला, मैले यो के राख्ने अथवा कति बजे राख्ने भन्ने कुरा भनिहाले। हामीलाई गोरखजीले पनि मोहनजीले पनि हामीलाई शुभकामना दिनुभएको छ है, किसानजीले पनि एउटा जिज्ञासा राख्नु भएको छ, यो चाहिँ म पढ्छु ल, जय श्री राधे राधे गुरु, म किसान राई घर भोजपुर भई हाल इटरीबाट आज मेरो जिज्ञासा चाहिँ यस प्रकार रहेको छ, गुरु मैले रुद्राक्ष धारण गर्न आँटेको, यसको लागि बार्नुपर्ने होला, सायद बार्नुपर्ने भएछ, बार्नुपर्ने माछा मासु अदुवा लसुन अरू के हुन् भनिदिनु होला, गुरुदेव मर मसलाहरू के खान हुँदैन, के कुराहरू बार्नु पर्छ सो भनिदिनु होला, अनि रुद्राक्ष धारण गरिसकेपछि केही मन्त्रहरू जप्नुपर्छ भने भनिदिनु होला गुरु भन्नुभएको छ। अब किन जब रुद्राक्ष कति मुख्य लाउने हो र किन लगाउने हो भन्ने कुरामा भर पर्छ। मन्त्र त रुद्राक्ष लाए पनि नलाए पनि मन्त्र जपेको राम्रो हुन्छ, मन्त्र जप्नुपर्छ, हामीले गृहस्थीले मन्त्र जपेको राम्रो हुन्छ। तर रुद्राक्ष लाउँदा लसुन प्याज र मासु चाहिँ एकदमै वर्जित गरेको छ, त्यति छोड्नुभयो भने पनि धेरै राम्रो हुन्छ है। राधे राधे गुरु, म नरहरिनाथ गाउँपालिका कालीकोटबाट हो। म सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दैछु। यसपालिको घट स्थापनामा जमरा राख्दा पण्डित चाहिन्छ भन्नु भन्नु हाम्रोमा पण्डित धेरै टाढा हुनुहुन्छ, पण्डित बिना जमरा राख्न सकिन्छ कि नै? मैले भिडियो बनाएको छु, हेर्नुहोला मजाले है। त्यसो भएको हुँदा तपाईँहरूलाई यो कुराको मैले जानकारी गराएँ। भिडियोमा कहिलेकाहीँ बोल्दै गर्दा 11:47 हुनुपर्नेमा मैले फेरि पनि भने हिजो भिडियोमा 12:47 भएको रहेछ, त्यसलाई मिलाएर तपाईँले बुझ्नु भएको छ। जय श्रीराधिको देव, धनकुटामा सोमबहादुर राई हो। आज 11:47 रहेछ, केही खानेकुरा हुन्छ कि हुँदैन अनि अलिक आउँदैन? यो के छ भने जमरा राख्दाखेरि खाएर गर्न हुँदैन, भगवान्को पूजा गर्ने हो, कहाँ खाना हुन्छ? विशेष गरी नवरात्रमा व्रतहरू पनि बस्नुलाई यो शुक्र अवतारले छेल्छ भन्नुहुन्छ, छेल्दैन, ध्यान दिनुहोला है। राधे राधे गुरुजी, आज नै मेरो ससुर बुबाको माइला काकाको छोरा स्वर्गवास हुनु भएछ, अब हामीले दशैं मनाउन मिल्छ कि नै? अब तपाईँको मेरो ससुर बुबाको माइला काका, अब यो तपाईँलाई 10 दिनसम्म त नुन छोड्नुपर्छ, तपाईँको अझ नातामा कहिलेकाहीँ गडबडी हुन्छ। कुन नाता हो अझ धेरै क्लियर गर्न तपाईँको 10 दिनै दाजुभाइ भए मिलेन है, तर 13 दिन पछाडि पूर्णिमासम्म भए पनि यसो देवीको प्रसाद लाउँछु भन्दा चाहिँ पाइन्छ है त। अब हामी यतिखेर फोनतर्फ जान्छौँ, धेरै म्यासेजहरू छन्, यो म्यासेजहरूमा हामी तपाईँलाई व्यक्तिगत रूपमा जानकारी दिने प्रयास गर्ने नै छौँ है। कमेन्टमा तपाईँलाई रिप्लाई हामीले अफिसमा भनेका छौँ, सबैलाई कमेन्ट रिप्लाई हुनेछ। र 11:47 यो आजको शुभ साइत, हिजो अलिकति हतारमा बोल्दा 12:47 भन्न गइएको मात्रै हो। भिडियोमा धेरैको कमेन्ट छन्, 2-3 लाखले हेरिसकेका छन् भिडियो। तपाईँहरूले पनि यसलाई मजाले हेर्नुहोला एकचोटि, त्यहाँ बुझ्नु, अरू सबै कुरा सही छन्, अलिकति समय मात्रै फरक हो। त्यसो भएको हुँदा तपाईँहरूले ध्यान दिनको लागि अनुरोध गर्छु। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विशेष कुराहरू र तपाईँसँगका विशेष कुराकानी पनि अब हामी फोनबाट पनि कुराकानी गर्छौँ। हामी यतिखेर आफ्नो अनि आफन्तहरूको बारेमा र तपाईँहरूसँग भएका विशेष जानकारीहरू पनि दिने प्रयास गर्छौँ। तर सकभर आज जमराको बारेमा केही प्रश्न राखिदिने मान्छे भइदिए, अझ तपाईँहरूले नबुझेका कुराहरू हामी सबैलाई बुझाउन पाइन्थ्यो है। अब तपाईँहरूले यसलाई ध्यान दिएर कुराहरू गर्नुहोला, चोखो ठाउँमा राख्नुहोला, माटोमा राख्नुहोला। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। राधे राधे हजुर, ए भगवान्, राधे राधे, ए प्रभु, राधे श्याम, ए भगवान्, कोही हुनुहुन्छ तर उहाँसँग हाम्रो कुराकानी भने हुन सकेन, हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गरिरहेका छौं। यतिखेर फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर,
1: राधे राधे गुरु,
0: कहाँदेखि को बोले हुनुहुन्छ? बैतडीबाट, के छ बैतडीको कुन गाउँबाट को बोल्दै हुनुहुन्छ अहिले तपाईँ?
1: बैतडीको पाटन नगरपालिकाबाट, सुलुङ्गाबाट।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले यतिखेर?
1: म अहिले
0: बैतडीबाट सुन्दै हुनुहुन्छ। अनि अहिले कार्यक्रममा आउनु भएको छ, तपाईँ कसको बारेमा हेर्ने कि केही आज घट स्थापनाको केही तयारी छ कि छैन घरमा?
1: घट स्थापनाको तयारी छ गुरु।
0: कति बजी घट स्थापना ठक्क राख्ने अथवा बत्ती बाल्ने भन्ने हल्ला छ तपाईँकोतिर?
1: ए यहाँ हल्ला त यहाँ ज्योतिषहरू त्यति राम्रो छैन हजुर, हजुरकै त्यहाँबाट सुनेको छु। 11:47
0: 11:47 राख्नु होला है। फेरि मैले त्यहाँ फेसबुकमा भिडियोमा छ, फेसबुकमा अथवा टिकटकमा भएको भिडियोमा चाहिँ अलिकति बोल्दै गर्दा 11:47 भन्नुपर्ने 12:47 भन्न गएछु क्या मैले हिजो, त्यो फेरि मलाई पछि थाहा भएन, अनि आज बिहान उठेर हेर्दा बल्ल धेरै कमेन्टहरू आएको रहेछ नि, मैले त्यसलाई अलिकति मिलाएको छु है।
1: हजुर,
0: अहिले कसको बारेमा हेर्ने कि अरू के छ जिज्ञासा?
1: म आफ्नै बारेमा भन्ने थिएँ।
0: भन्नु त, साल महिना कति समय?
1: 2030 साल, फाल्गुन महिनाको 6 गते आइतबार रातिको 9:16
0: 9:16 है। कुन जिल्लामा भयो जन्म?
1: यही बैतडी हो।
0: को अरे मान्छे?
1: म आफै धर्मानन्द पन्त नाउँछ मेरो।
0: के बारको दिन अरे तपाईँको जन्म?
1: आइतबारको।
0: 30 सालको फागुन महिनाको 6 गते 9:17 जन्म भयो। राशिको नाम चाहिँ भूपेन्द्र नाम आउँछ, धनु राशि हुन्छ है। धनु राशि हुन्छ, एकादशीको दिनमा जन्म भएको रहेछ, कन्या लग्न छ, असाध्य राम्रो ग्रह छ, अलिकति काल सर्पयोग परेछ, सन्तानबाट अलिकति हानि हुने भयो, वैवाहिक जीवनमा दुःख पाइयो होला है। रोगी पत्नी पाउनुभयो कि दुईटा तिनटा बिहे गर्नुभयो? तर कुरो मिल्दैन है।
1: हजुर,
0: रोगी पनि हुनुहुन्छ है?
1: रोगी त अलिअलि अलिअलि छ, खासै रोगी त छैन, अलिअलि बिमारै छ। त्यस्तो
0: माङ्गलिक दोष परेको छ, राम्रोसँग शान्तिहरू गराएर राम्रोसँग पूजा पाठहरू गर्नुहोला, धेरै कुरामा राम्रो हुन्छ है।
1: हजुर,
0: अरू के छ?
1: ठिकै छ हजुर। आज यो घटा स्थापनाको राख्दाखेरि मन्त्रहरू भन्नु भएको थियो, कस्तो गर्ने
0: मन्त्र है? रेकर्ड गर्नु भएन?
1: रेकर्ड भएन गुरु।
0: अब अहिले भनेर कहाँ टिप्नुहुन्छ त? मलाई अहिले मेरो फेसबुकतिर टिकटकतिर हेर्नुहोला, मैले सबै मन्त्र मजाले भनिदिएको छु, त्यसलाई दोहोऱ्याइ सुन्नु है, अनि कपीमा लेख्नुहुन्छ?
1: हुन्छ गुरु,
0: म अहिले भर्खरै यो मन्त्रहरू पनि लेखेर पोस्ट गरिदिनेछु, त्यो फेसबुकतिर अझ हेर्नुहोला है त, तपाईँलाई सजिलो हुन्छ है क्या? तपाईँले सेभ गर्न जान्नु भएन, म फेसबुकतिर सायद टिकटकमा त त्यो लेख्न मिल्दैन होला, के छ फेरि मलाई सबै कुरो यो टिकटक फेसबुक धेरै चलाउन आउँदैन पनि, त्यही भएर म जान मिल्छ लेखेर मन्त्र राखिदिनेछु है।
1: हुन्छ गुरु,
0: अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे गुरु, राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, अलिकति उहाँको भनाइअनुसार तपाईँहरूलाई पनि मन्त्र लेखेर फेसबुकमा राखिदियो भने तपाईँले त्यो मन्त्र बिस्तारै पढ्न सक्नुहुन्छ, नभए तपाईँलाई मैले बोलेको तपाईँलाई लेख्न नआउन सक्ने सम्भावना देखेँ। मन्त्र लेखिदिनु पर्यो भनेर कमेन्ट पनि गर्नुहोला, अथवा मन्त्र फेसबुकमा लेखिहाल्छु, फेसबुक पेजमा हेरिहाल्नुहोला है। है त, धेरै भक्तहरूले त भिडियो हेर्नु भएको छ, लगभग 2 लाखको भन्दा बढीको भ्युज गइरहेको छ, त्यो भिडियोमा अलिकति तपाईँहरूले बुझ्नु भएन भने म त्यो कमेन्टमा अथवा अर्को पोस्टमा राखिदिनुहोस्, भर्खरै हेर्नको लागि अनुरोध गरे। कोही जिज्ञासु हुनुहुन्छ? हजुर हजुर, राधे राधे।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म खोलडुङ्गादेखि चन्द्रबहादुर राई बोल्दैछु हजुर।
0: चन्द्रबहादुर राई
2: हजुर,
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँबाट? अहिले
2: हलेसी
0: एफएम होइन होला, खोटाङ एफएम होला,
2: हलेसी खोटाङ भन्छ
0: हो, खोटाङ एफएम हो, हलेसी खोटाङ भन्दैन, खोटाङ एफएम हो होइन। अनिखेर चाहिँ लु भन्नु त, अहिले कार्यक्रममा आउनु भएको छ तपाईँकोतिर त अनि आज बाढी आएको छ नि, थाहा छ?
2: आएको छैन अहिले।
0: सल्लेरी बजार भनेको कहाँ पर्छ? यो बुढी गण्डकी
2: सल्लेरी त दुईटा सोलु सल्लेरी पर्छ, एउटा ओखलडुङ्गा सल्लेरी पर्छ
0: हो। यो बुढी गण्डकी नदी बग्ने कहाँ हो यो सल्लेरी बजार?
2: ए नभए त त्यो त सोलुमा पर्छ होला।
0: ला सोलुमा त लेदो सहितको अस्तिको जस्तै भयानक बारी आएको छ नि।
2: किन ओखलडुङ्गाको सल्लेरी के भनेको यो ओखलडुङ्गा छेउमै पर्छ।
0: जे सुन न, जे भए पनि बुढी गण्डकी नदीमा जुन सल्लेरी बजार भेट्छ नि
2: हजुर,
0: त्यो बजारमा त बुढी गण्डकी नदीमा अहिले लेदै मात्र आएको छ, घरहरू बगाएर ध्वस्त पारेको छ नि, फेरि ख्याल गर्नु है। यो हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ भने एकदमै तपाईँहरूले ध्यान दिनुपर्छ होइन। लेदै लेदो आएको छ, अस्तिको जस्तो त्यो माथि माथि आकाशमा उडेको त छैन, तर लेदो आएको छ, छेउछेउमा भएकोलाई एकदम सजग अपनाउनको लागि अनुरोध गर्नुहोला, तपाईँहरूले पनि हल्ला गर्नुहोला गाउँघरतिर
2: हजुर है, अहिले मौसम खुल्लै छ, त्यसैले त्यो त्यति ऊ भएन।
0: त्यही त ल, अहिले के छ, आज केही छ विशेष?
2: हजुर, यो मेरो छोराको विषयमा सोधौँ भनेको थियो।
0: छोराको बारेमा साल महिना गते समय भन्नु त सबै कुरो तपाईँलाई थाहा छ नि है। उहाँको फोन डिस्कनेक्ट भयो। हामी यता तपाईँलाई घटस्थापनाको बारेमा चर्चा गरिदिइरहँदा मलाई भर्खरै तपाईँहरूले भने अनुसार नै हामी यतिखेर विशेष गरी सल्लेरी बस्ती, घट्टे खोला, ठाडो भर्याङ है सबै कुराहरूकोमा अलिकति घरहरू बगाएर ठूलो बाढी आएको छ, धेरै कुरामा तपाईँले ध्यान दिनुपर्छ। अब यो तपाईँलाई यसो भन्दै गर्दा मैले सल्लेरी बजार सोलुखुम्बो र खोटाङमा होइन, यो सल्लेरी बजार गोर्खामा हुँदै आउने यो जुन अहिले बुढी गण्डकी छ, यो बुढी गण्डकी गोर्खा हुँदै चुम्नुब्री गाउँपालिकामा हुँदै आएको बुढी गण्डकीको ठूलो क्षति रहेछ। भर्खरै फेरि मलाई प्राविधिकबाट इसारा मिलिहाल्यो है। यो विशेष गरी ताल बनेर उङ्गी लुङ खोलाबाट आएको बाढी स्यार खोलामा थुनेर ताल बनेपछि ठूलो रूप लियो भन्ने कुरा छ है। विशेष गरी यो गोर्खामा हुने भक्तहरूले आसपासमा जहाँबाट तपाईँले बुढी गण्डकी बगिरहेको छ त्यहाँ तपाईँले विशेष ध्यान दिनुहोला। चुम्नुब्री गाउँपालिका स्थानीयहरू पनि एकदम सजग हुनुहोला। तोमा बस्ती, दोबान, घट्टे खोला, ठाडो भर्याङ होइन जगत भन्ने ठाउँका ठाउँहरूमा एकदम अलिकति ध्यान दिनको तपाईँलाई अनुरोध गर्छु मैले है। हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौं, अब बाढी पनि आइरहेको छ, घट्ट स्थापना पनि गर्नु परेको छ, सबैतिर तपाईँले ध्यान दिनुहोला है। तपाईँहरूले एकदमै ध्यान दिएर अगाडि बढ्नुहोला, मैले भनेको कुराहरूलाई मानिदिनुहोला, शास्त्रसम्मत कुरा छन् भने मान्नुहोला, किनभने मैले भनेको कुराहरू सबै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा भएका विद्वानहरू र नेपाल संस्कृत विश्वविद्यालयबाट यतिखेर हामीलाई अध्ययन गराइरहनु हुने गुरुहरूको सबैको साझा छलफलबाट हामीले तपाईँलाई यो कुराहरूको निष्कर्ष निकालेका हौं। त्यसो भएको हुँदा तपाईँहरूले चाहिँ यो धेरैभन्दा धेरै कुराहरूमा जानकारी लिनुहोला। अब यो अलिकति एउटा फेसबुकमा एउटा जमात कस्तो रहेछ भने सनातन धर्मलाई मास्ने खालको एउटा छुट्टै जमात हाम्रोमा भिडियोमा कमेन्ट गर्न आइपुगेको हुन्छ है है। त्यही भएर धेरै कुरामा तपाईँले धेरै कुरामा ध्यान दिनको लागि अनुरोध गर्छु। अलिकति तपाईँहरूले यो सबै कुरामा ध्यान दिनुभयो भने धेरै कुरामा राम्रो हुन्छ। दस दिनको जमरा, एघार दिनको जमरा हुँदैन है सज्जनहरू है। त्यसो भएको हुँदा तपाईँले धेरै कुरामा तपाईँहरूले ध्यान दिएर अगाडि बढ्नुभयो भने धेरै कुरामा सहज हुने नै छ है। तपाईँहरूले एकदम बुझेर प्रष्ट भएर घट्ट स्थापना गर्नुहोला। मन्त्र मैले तपाईँलाई अहिले भन्दै गर्दा फेसबुकबाट त मन्त्र तपाईँहरूलाई हामीले हालिसकेको जानकारी मलाई प्राविधिकबाट यसलाई प्राप्त भइसकेको छ। अब फेसबुकमा हेर्न सकिन्छ अरे, मन्त्र हालिसक्नु भएको छ अरे। तपाईँले त्यो मन्त्रहरू पढेर घट्ट स्थापनाको साइट 11:47 नै हो। हामी अहिले भर्खर एउटा अर्को भिडियो तयारी गरेर तपाईँहरूको माझमा पस्किनेछौ। त्यो भिडियो हेर्नको लागि तपाईँ हाम्रो फेसबुकमा, टिकटकमा हामीलाई फलो गरेर प्रत्यक्ष रूपमा बसिरहनको लागि अनुरोध गर्छु। अब आजको लागि समयको अन्तिम घडीमा छौं हामी। आजबाट घट्ट स्थापना, आज शैला पुत्रीको पनि विशेष पूजा अर्चना गर्ने दिन छ। त्यसो भएको हुँदा हामी आज आफ्नो कार्यक्रममा पनि व्यस्त छौं, ग्रह शान्ति गर्ने काममा पनि। त्यसो भएको हुँदा तपाईँहरू सबै कुरामा ध्यान दिनुहोला। भोलिबाट ग्रह शान्ति गर्न शुक्र अस्तको प्रभाव पर्छ, हुँदैन, नगर्नुहोला। यो कार्तिक महिनाको लगभग लगभग 11 गतेसम्म छ, 12, 13, 14 गतेसम्म चाहिँ ग्रह शान्तिहरू, पूजा पाठहरू, अति आवश्यक कर्महरू र नियमित कर्महरू बाहेक, जस्तै अन्न प्राशन भात खुवाउन हुन्छ फेरि तपाईँले यसलाई रोक्नु पर्दैन, अन्य कुराहरूलाई रोक्नुहोला भन्दै कार्यक्रम ज्योतिष दर्पणको आजको यो व्यवसायबाट म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आगे चाहन्छु। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। राधे राधे।

0: आवाज हो संस्कार र संस्कृति को संवाहक सनातन रेडियो नेटवर्क को। के तपाईं भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव छ।
2: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफले।
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-6
5: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
1: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: Sahi cha, yesele ta ma sahi bhandai chu.
5: Suriya Jyoti Life Insurance, jivan ko lagi.

0: यस कान्तिपुर डायरीका साथमा
1: हुलास गाल्भलम तीन गुना बढी टिक छ, हुलास भए अरू किन खोज्ने।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, शुरू गरौं मुख्य समाचार अपडेटबाट। बूढ़ी गण्डकी नदीमा आज बिहान 81 आएको बाढ़ीले चुम्लुब्री 3 का 10 भन्दा बढ़ी घर बगाएको छ। चुम्लुब्री 3 जोड्ने झोलुङ्गे पुल पनि बगाएको वडाध्यक्ष रामकुमार गुरूङले बताउनुभयो। चुम्लुक श्री तीनकै सल्लेरी पैयुका र जगत बगरका 10 भन्दा बढ़ी घर बगाएको उहाँले बताउनुभयो। चुम्लुब्री 6 को लोकपा र चुम्लिङ बीचको स्वार खोला थुनिएर बाढ़ी आएको हुन सक्ने अनुमान गरिएको छ। स्वार खोला बूढ़ी गण्डकीको सहायक नदी हो। आज बिहान 81 बाढ़ी आएपछि स्थानीय घर छाडेर भागेका थिए। अहिले पनि बूढ़ी गण्डकी नदीको बहाव बढ़ने र घट्ने भइरहेको स्थानीयले बताएका छन्। बूढ़ी गण्डकीमा बाढ़ी आएपछि त्रिशुली नदी किनारसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ। बूढ़ी गण्डकी नदीको तटीय क्षेत्रमा उनले अहिले माइकिङ गरिरहेको छ। प्रहरीले नदी तटीय क्षेत्रमा माइकिङ गर्दै सावधानी अपनाउन आग्रह गरेको छ। बूढ़ी गण्डकीमा बाढ़ी आएपछि त्रिशुली नदी किनारसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ। बूढ़ी गण्डकी नदीमा आज बिहान 81 आएको बाढ़ीले थार्चे गाउँपालिका 5 स्थित माछाखोला बजाराका केही घर बगाएको छ। माछाखोला र यी केरौजा झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको स्थानीय धनकुमार गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार 4-5 घर बगाइसकेको छ। अझै बाढ़ी आउँदैछ भन्ने भएपछि स्थानीय त्रसित भएका छन्। गृहमन्त्री सुधन गुरूङले बूढ़ी गण्डकीमा आएको बाढ़ीले गोरखाको चुम्लुब्री गाउँपालिका 3 स्थित न्याक्षेत र फिल्म बजार जोड्ने पुल बगाएको जानकारी दिनुभएको छ। नदीको बहाव निरन्तर बढ़िरहेको उहाँले बताउनु भएको छ। उद्धार, राहत र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको गृहमन्त्री गुरूङले जानकारी दिनुभएको छ। घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार र राहतका लागि परिचालन गरिएको उहाँले बताउनु भएको छ। उहाँले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ। आपतकालीन सहायताका लागि गृह मन्त्रालयको 1234 नम्बरमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ। अब कंग्रेस महाधिवेशनमा उपसभापति र महामन्त्रीको मतगणना शुरू भएको खबर छ। नेपाली कंग्रेसको नयाँ कार्य समिति चयनका लागि भएको मतदानपछि उपसभापति र महामन्त्रीको मतगणना ललितपुरको सानेपा स्थित पार्टी कार्यालयमा जारी छ। उपसभापति र महामन्त्रीका उम्मेद्वारको मतगणना हिजो बेलुकी 7:30 बजेदेखि शुरू भएको हो। नयाँ कार्य समिति चयनका लागि भइरहेको मतगणना सुस्त देखिएको छ। मतगणनाको पछिल्लो परिणाम अनुसार उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्यले अग्रता लिएका छन्। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल र अमर सिंह पुन मगरले अग्रता कायम राखेका छन्। यस्तै उपसभापति समावेशीमा विनोद चौधरी तथा महामन्त्री महिलामा डिला संग्रौलाले अग्रता बनाएकी छन्। अझै सह महामन्त्री र केन्द्रीय सदस्यतर्फ भने मतगणना नै शुरू भएको छैन। यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो। सभापतिमा गगन कुमार थापाले श्याम कृष्ण खड्गीलाई पराजित गर्नुभएको छ। थापाले झण्डै 94% मत प्राप्त गर्नुभएको छ। उहाँले हिजो पार्टी कार्यालयमा सम्बोधन गर्दै खड्गी सहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। अब एमाले केन्द्रीय सदस्यमा 13 मनोनित र वडा तथा दलालीका अधिवेशनको मिति तय भएको खबर सुन्नुहोस्। एमाले आगामी मंगिर 26 गते वडा र पुष 4 गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहिबारदेखि बसेको स्थायी कमिटिको पहिलो बैठकले अधिवेशनको मिति तय गरेको हो। आगामी मंगिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। महासचिव शंकर पोखरेलले जारी गर्नुभएको प्रेस वक्तव्यमा यो निर्णय उल्लेख गरिएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने एमाले जनाएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ। 23 जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदनका लागि पठाउने निर्णय पनि बैठकले गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एक्सेसिभ ब्रान्ड राजीको 10 छ मज्जा।

0: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस छ मजाले कास्ट।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर 1 एडहेसिभ ब्रान्ड राज्यको दस्ता मजाले दस्ता।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
9: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र, र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा, सम्पर्क नम्बर 029562201, 97429222।
9: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन त्यो। सङ्खुवासभा जिल्ला खादबारी नगरपालिका 1 दूरसञ्चार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसञ्चार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धनबहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसञ्चार टोल विकास संस्था खादबारी 1 सङ्खुवा सभा।
11: खुशीको खबर तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
14: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
13: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
14: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 9860946000
14: र 9819320075।
15: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813651107 र 9903692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट।
16: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
16: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
16: बाङ्गोटिङको दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 9842226।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295751147।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295761
4: 0295703315
3: र 98520-7177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवासभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615-39444
7: र 0295901155।
8: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
9: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: हेर्नु विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन्नी
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
5: आयो सबको घर घरमा
6: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
7: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो शङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
9: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
10: किन त काका
9: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
10: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
9: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
10: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
9: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा
10: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तला चाँदी उपहार दिइनेछ
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
9: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा
10: प्रोप्राइटर सुनु एन भीमका दाइली
9: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827
11: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ
12: आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
13: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सोना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295562001, 97492702।
15: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
16: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
15: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
16: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
17: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
16: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
17: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
16: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
17: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
16: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
17: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
16: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
17: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
16: सब जानकारीको लागि 0295562061,
17: 0295703315
16: र 98520601177
17: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

जोडी निकै सुहाएको छ, तर उहाँलाई धोका दिने काम कहिले नगर्नु। जब मन टुट्छ नि तब बाँच्न निकै गाह्रो हुन्छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खान्द्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसो भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 98422876।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: आयो सबको घर घरमा।
0: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि,
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 98 60 96 40 00
15: र 98 19 32 76 75।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: सम्पर्क नम्बर 9520-29-47 9800-900-0062।
1: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। संखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते

0: विभाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहू महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहू महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429581, जनक पौडेली, 98525854 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: आयो सबको घर घरमा
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।

0: सम्पर्क 98433472
1: 98155585
0: र वाट्सएप नम्बर 98520286646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: ठीक छ, खुलास भए अरू किन खोज्ने?
5: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा।

कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, शुरू गरौं मुख्य समाचार अपडेटबाट। बूढ़ी गण्डकी नदीमा आज बिहान 81 आएको बाढ़ीले चुम्लुब्री 3 का 10 भन्दा बढ़ी घर बगाएको छ। चुम्लुब्री 3 जोड्ने झोलुङ्गे पुल पनि बगाएको वडाध्यक्ष रामकुमार गुरूङले बताउनुभयो। चुम्लुब्री 3 कै सल्लेरी, पैयुका र जगत बगरका 10 भन्दा बढ़ी घर बगाएको उहाँले बताउनुभयो। चुम्लुब्री 6 को लोकपा र चुम्लिङ बीचको स्यार खोला थुनिएर बाढ़ी आएको हुन सक्ने अनुमान गरिएको छ। स्यार खोला बूढ़ी गण्डकीको सहायक नदी हो। आज बिहान 81 बाढ़ी आएपछि स्थानीय घर छाडेर भागेका थिए। अहिले पनि बूढ़ी गण्डकी नदीको बहाव बढ़ने र घट्ने भइरहेको स्थानीयले बताएका छन्। बूढ़ी गण्डकीमा बाढ़ी आएपछि त्रिशुली नदी किनारसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ। बूढ़ी गण्डकी नदीको तटीय क्षेत्रमा अहिले माइकिङ गरिरहेको छ। प्रहरीले नदी तटीय क्षेत्रमा माइकिङ गर्दै सावधानी अपनाउन आग्रह गरेको छ। बूढ़ी गण्डकीमा बाढ़ी आएपछि त्रिशुली नदी किनारसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ। बूढ़ी गण्डकी नदीमा आज बिहान 81 आएको बाढ़ीले थार्से गाउँपालिका 5 स्थित माछाखोला बजाराका केही घर बगाएको छ। माछाखोला र यी केरौजा झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको स्थानीय धनकुमार गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार 4-5 वटा घर बगाइसकेको छ। अझै बाढ़ी आउँदैछ भन्ने भएपछि स्थानीय त्रसित भएका छन्। गृहमन्त्री सुधन गुरूङले बूढ़ी गण्डकीमा आएको बाढ़ीले गोरखाको चुम्लुब्री गाउँपालिका 3 स्थित न्याक्षेत र फिल्म बजार जोड्ने पुल बगाएको जानकारी दिनुभएको छ। नदीको बहाव निरन्तर बढ़िरहेको उहाँले बताउनु भएको छ। उद्धार, राहत र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको गृहमन्त्री गुरूङले जानकारी दिनुभएको छ। घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार र राहतका लागि परिचालन गरिएको उहाँले बताउनु भएको छ। उहाँले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ। आपतकालीन सहायताका लागि गृह मन्त्रालयको 1234 नम्बरमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ। अब कंग्रेस महाधिवेशनमा उपसभापति र महामन्त्रीको मतगणना शुरू भएको खबर छ। नेपाली कंग्रेसको नयाँ कार्य समिति चयनका लागि भएको मतदानपछि उपसभापति र महामन्त्रीको मतगणना ललितपुरको सानेपा स्थित पार्टी कार्यालयमा जारी छ। उपसभापति महामन्त्रीका उम्मेद्वारको मतगणना हिजो बेलुकी 7:30 बजेदेखि शुरू भएको हो। नयाँ कार्य समिति चयनका लागि भइरहेको मतगणना सुस्त देखिएको छ। मतगणनाको पछिल्लो परिणाम अनुसार उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्यले अग्रता लिएका छन्। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल र अमर सिंह पुन मगरले अग्रता कायम राखेका छन्। यस्तै उपसभापति समावेशीमा विनोद चौधरी तथा महामन्त्री महिलामा डिला संग्रौलाले अग्रता बनाएकी छन्। अझै सह महामन्त्री र केन्द्रीय सदस्यतर्फ भने मतगणना नै शुरू भएको छैन। यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो। सभापतिमा गगन कुमार थापाले श्याम कृष्ण खड्गीलाई पराजित गर्नुभएको छ। थापाले झण्डै 94% मत प्राप्त गर्नुभएको छ। उहाँले हिजो पार्टी कार्यालयमा सम्बोधन गर्दै खड्गी सहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। अब एमाले केन्द्रीय सदस्यमा 13 जना मनोनित र वड़ा तथा दलालीका अधिवेशनको मिति तय भएको खबर सुन्नुहोस्। एमाले आगामी मंगसिर 26 गते वड़ा र पुष 4 गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहिबारदेखि बसेको स्थायी कमिटिको पहिलो बैठकले अधिवेशनको मिति तय गरेको हो। आगामी मंगसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। महासचिव शंकर पोखरेलले जारी गर्नुभएको प्रेस वक्तव्यमा यो निर्णय उल्लेख गरिएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। पालिका र वड़ा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने एमाले जनाएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखित पठाउने निर्णय गरेको छ। 23 जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदनका लागि पठाउने निर्णय पनि बैठकले गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको दस छ मजाले दस।
2: It's always fun when you hit the road.

0: ब्रेकपछि अब देश बाहिरको प्रसंग। भारतका चर्चित पर्यावरण अभियन्ता सोमन बङचुकले देशमा अघोषित संकटकाल चलिरहेको आरोप लगाउनु भएको छ। पक्राउ परेकाहरूलाई आजसम्म रिहा नगरिए फेरि भोक हड़ताल वा विरोध स्वरूप पैदल यात्रा गर्ने चेतावनी उहाँले दिनुभएको छ। बङचुकले सामाजिक सञ्जाल मार्फत शुक्रबार भएको प्रदर्शनप्रति आफ्नो ऐक्यबद्धता प्रकट गर्नुभएको थियो। यसअघि जून जुलाईमा शिक्षा मन्त्रीको राजीनामा माग्दै सीजेपीले गरेको प्रदर्शनमा पनि सहभागी हुनुभएको थियो।
1: सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता तथा लोकसभा सांसद सम्बित पात्राले भारतमा आगजनी र हिंसा गराउने योजना असफल भएको बताउनु भएको छ। शनिबार नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै उहाँले केही अराजक तत्वहरूले दिल्लीका केही क्षेत्रमा अशान्ति फैलाउने दुस्साहस गरेको आरोप लगाउनुभयो। उहाँका अनुसार अराजक शक्तिहरू पराजित भएका छन् र भीड़तन्त्रमाथि लोकतन्त्रको जीत भएको छ। आन्दोलन असफल बनाउन सरकारले ठूलो धरपकड़ गरेको थियो। कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके, प्रवक्ताहरू आशुतोष रंका र सौरभ दासलाई उड़ान अवतरण हुनासाथ दिल्ली प्रहरीले विमानभित्रै नियन्त्रणमा लिएको थियो। उहाँहरूलाई अज्ञात स्थलतर्फ लगिएको छ। प्रदर्शनलाई समर्थन गर्न पुगेका युट्यूबर ध्रुव राठी तथा पूर्व मुख्यमन्त्रीहरू अरविन्द केजरीवाल, पीडा राई विजयन र ममता बनर्जीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीहरूलाई जन्तर मन्तर पुग्न नदिन दिल्ली प्रहरी र अर्धसैनिक बलका करिब 40,000 जवान परिचालन गरिएका छन्। भाजपाका अर्का प्रवक्ता रविशंकर प्रसादले भारतको प्रजातन्त्रबारे गलत भाष्य निर्माण गर्न विदेशीहरूले सहयोग गरिरहेको बताउनु भएको छ। निर्वाचन प्रक्रियामा भएको संशोधन एसआईआर विरूद्ध विपक्षी पार्टीहरूले अदालतमा मुद्दा दायर गरिसकेकाले आन्दोलन चर्काउनु उचित नरहेको उहाँले बताउनुभयो। अदालतले जे भन्छ त्यही अनुसार प्रक्रिया अघि बढ़ने उहाँको भनाई छ। अब ट्रम्पले रूसमाथिको इन्धन प्रतिबन्ध अस्थायी रूपमा फुकुवा गर्नुभएको खबर तिर्जाउं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच फोन वार्ता भएपछि अमेरिकाले रूसी इन्धन आयात तथा बिक्रीमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा गरेको छ। अमेरिकी अर्थ मन्त्रालयले रूसबाट हुने डिजेलको बिक्री ओसार पसार र अमेरिका आयातमा लगाइएको प्रतिबन्ध 2027 अप्रेल 7 निलम्बन गरिएको जनाएको छ। राष्ट्रपति ट्रम्पले वार्ता सफल भएको बताउनु भएको छ। विश्वव्यापी बजारमा इन्धनको मूल्य घटाउन रूसले तत्काल 3,00,000 मेट्रिक टन भन्दा बढ़ी डिजेल पठाउने सहमति दिएको उहाँले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार नोभेम्बरमा 5,00,000 टन र त्यस लगत्तै थप 10,00,000 टन डिजेल आपूर्ति हुनेछ। रूसी रिफाइनरीहरूको अवस्था अनुसार थप 30,00,000 टनसम्म डिजेल बजारमा पठाउने सहमति भएको उहाँले बताउनु भएको छ। अमेरिकामा आगामी नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि इन्धनको मूल्य बढ़ेपछि ट्रम्प प्रशासनमाथि मूल्य घटाउन दबाव परेको थियो। युक्रेनले रूसी रिफाइनरीहरूमा आक्रमण गरेपछि रूसले आन्तरिक खपत जोगाउन डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। साउदी अरबका रिफाइनरीमा हुथी विद्रोहीबाट आक्रमण भएपछि विश्वभर डिजेल आपूर्ति घटेको थियो। अमेरिकी निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य केही घटेको छ। यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी निर्णयको कड़ा आलोचना गर्दै यसलाई कमजोर निर्णय भन्नुभएको छ। उहाँले रूसले इन्धन व्यापारबाट प्राप्त रकम युद्धमै प्रयोग गर्ने चेतावनी दिनुभएको छ। यो कदमले शान्ति नल्याउने उहाँले बताउनु भएको छ। अमेरिकी कंग्रेसका केही सांसदहरूले पनि छुटको विरोध जनाउनु भएको छ।
0: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: 20 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एचएसपी ब्रान्ड राजीको 10 छ मजाले 10।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राखेको दस्त मजाले दस्त यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज। 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राखेको दस्त मजाले दस्त।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँडबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901।
4: जनक पौडेली, 98520558344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँडबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000902062।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98 60 96 40 00
9: र 98 19 32 76 75।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
13: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
2: नयाँ नेपालमा नयाँ नाम निशान ट्रेलर स्थान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्रे,
5: सम्पर्क 9843447262,
9: 9010555580
5: र वाट्सएप नम्बर 9852028646।
6: कोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
18: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली। ढाका भूल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। सङ्खुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसञ्चार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसञ्चार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसञ्चार टोल विकास संस्था, खादबारी एक, सङ्खुवा सभा।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422667।
0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चश्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालो गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295752 61,
4: 0295703 15
3: र 98520 60 177।
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
5: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
6: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
8: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
12: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छूट पछिको अरुवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी शङ्खुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201 97 4 29 22 5 20।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
13: सम्पर्क 0291400084 र 9804045827।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैं सुन्नुहोला।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 98163555553
1: र 98423180 कुकुर वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कुकुर वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615349444
5: र 0295901055।
6: More style, more design. Total Tellers.

0: सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हातबारी 1, सङ्खुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले,
3: सम्पर्क 9843347262,
2: 9810555580
3: र वाट्सएप नम्बर 9852286646।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल।
3: सम्पर्क

0: नम्बर 98 साथी 96 40 00
1: र 98 19 32 77 75।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टिम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201, 97 4 29 22 520।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 00 62।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले।
5: सम्पर्क 98433 47 262,
7: 98 10 55 55 85
5: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन निशान टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।

0: presents.
1: Can we go on a date? सुन्नुहोस् न, एउटा कुरा भन्नु थियो.
2: ओइ, तँलाई मन पराउँछु के, बुझिनस्?
3: अच्छा, यसरी नै हुन्छ र? अलि सुरिलो भाकामा भने पो भेना पट्टिनु हुन्छ त.
1: अनि मलाई गाउन कहाँ आउँछ के नि?
3: टेन्सन नलिनु क्या, मैले भाका त मिलाइदिइहाल्छु नि. हजुरले टिकटकमा जस्तो मुख चलाइदिनु न.
0: के को हल्ला हो?
3: अनलाइन क्लास, अनलाइन क्लास.

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525354 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर

0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खानबारी 1 सङ्खुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-66666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98520-28-6।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
7: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढ़ी गण्डकी बाढ़ीमा फँसेका 47 जनाको उद्धार। पहिरोले नदी थुनिएर फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान। वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन। दशैं शुरू भएसँगै घर फर्किनेको चहल पहल बढ़्यो। नियमित सड़क सञ्चालन नहुँदा यात्रु समस्यामा। धादिङको गल्लौदीमा अवरूद्ध सड़क खुलाउने प्रयास चल्दै। कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै। अमर सिंहलाई पछि पार्दै उदय शमशेर 783 मत सहित दोस्रो। भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित 3 नेता रिहा। आन्दोलनलाई निरन्तरता दिने सीजेबी र विपक्षी नेता गान्धीको भनाई। र आईसीसी क्रिकेट लीग 2 नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बूढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म 47 जनाको उद्धार भएको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चलिरहेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार उद्धार कार्यका लागि नेपाली सेनाका 4 हेलिकप्टर सहित 386 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीका कारण गोर्खाको चुमनुमरी गाउँपालिका 3 न्याक्चेतबाट सिरदिवास जोड्ने पुरानो झोलंगे पुल बगाएको छ। यसैगरी धार्चे गाउँपालिका 5 माछेखोलाबाट करौंजा जोड्ने झोलुङ्गे पुल पनि बाढ़ीले बगाएको छ। धार्चे गाउँपालिका 3 सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका 7-8 घर बगाएको प्राधिकरणले जनाएको छ। बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोर्खा र धादिक जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग समेत बगाएको छ। यस्तै माछेखोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 20 घर जोखिममा परेका छन्। बाढ़ीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राविधिक र सड़क विभागको टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा बूढ़ी गण्डकीमा बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत रूपमा प्राविधिक विश्लेषण भइरहेको छ र क्षतिको विवरण पनि आउन बाँकी छ। बाढ़ीको जोखिम बढ़ेपछि गोर्खाको आरूघाट बजार समेत खाली गराइएको छ। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्तरी गोर्खाको जगत गाउँसँगको नाका समेत बन्द भएको छ। दशैं औपचारिक रूपमा शुरू भएसँगै देशका विभिन्न शहरबाट घर फर्कनेहरूको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको संख्या पनि बढ़दै गएको छ। बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुका गतिविधि बढ़ेको हो। तर विभिन्न राजमार्गहरूमा देखिएका क्षति, सड़क अवरोध र वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीका चापले यस वर्षको दशैं यात्रा असहज बनाएको छ। धादिङको गलौदीमा अवरूद्ध पृथ्वी राजमार्गमा सड़क मरम्मत गरी गाड़ी चलाउने प्रयास भइरहेको र आज बेलुकीसम्म सड़क सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। केही यात्रु बाटोमै अलपत्र परेका छन् भने केही वैकल्पिक मार्ग प्रयोग गरी घर फर्किरहेका छन्। पृथ्वी राजमार्गमा समस्या आएपछि कान्ति लोकपथ र त्रिभुवन राजपथ जस्ता वैकल्पिक मार्गको प्रयोग बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रूट पर्मिट समेत खुल्ला गरिएको छ। कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले फराकिलो अग्रता कायमै राख्नु भएको छ। पछिल्लो मत परिणाम अनुसार पौडेलले 1370 मत प्राप्त गर्नुभएको छ। यस्तै महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदय शमशेर राणाले अमर सिंह पुनलाई पछि पार्नु भएको छ। पछिल्लो परिणाम अनुसार राणाले 783 मत प्राप्त गर्दा पुनले 687 मत पाउनु भएको छ। यस्तै अर्का प्रतिस्पर्धी सुनिल शर्माले 539 मत पाउनु भएको छ। महामन्त्री पदमा गुरूराज घिमिरे, शंकर तिवारी र डाक्टर सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा हुनुहुन्छ। महिला महामन्त्रीमा डाक्टर डिला संग्रौला पन्त 965, महालक्ष्मी उपाध्याय डिना 952, रीता खनाल 251 मत ल्याउनु भएको छ। यस्तै उपसभापति खुल्लामा डाक्टर चन्द्रकान्त भण्डारी 1057 मत सहित पहिलो, मधु आचार्य 712 सहित दोस्रोमा हुनुहुन्छ। यस्तै सुरेन्द्र राज पाण्डे 680, गोविन्द भट्टराई 609 मत ल्याउनु भएको छ। उपसभापति समावेशी पदमा विनोद कुमार चौधरी 615 मत सहित पहिलो र जीवन परियार 578 मत सहित दोस्रोमा हुनुहुन्छ। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको महिला र खुलातर्फ र आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना पनि चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला।
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको, आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधि सँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू बेनी जोमसम सड़क सञ्चालनमा आएसँगै 173 कन्टेनर गन्तव्यतर्फ गएका छन् चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा काठमाडौँ लगायत ठाउँका लागि हिँडेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसम अवरूद्ध सड़क खुलेसँगै कोर्ला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङ बाहिरिन थालेका हुन् म्याग्दी र मुस्ताङको सीमाना थासाङचार घाँसामा रहेको प्रहरी चौकीका अनुसार सड़क खुलेको दुई दिनमा मात्रै 391 गाड़ी मुस्ताङबाट बाहिरिएका छन् आज मात्रै मुस्ताङबाट थप 50 भन्दा बढ़ी बाहिरिएका प्रहरीले जनाएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता 3 दिनबाट बढ़ाएर 7 दिनसम्म पुर्याउने प्रणाली विकास गरेको बताउनु भएको छ न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउनका साथै नदीको जलस्तर नियमित अनुगमन गर्ने प्रविधिलाई दिगो बनाउने काम भइरहेको जानकारी दिनुभयो मन्त्री श्रेष्ठले पछिल्ला बाढ़ी पहिरोका घटनामा टिमुरे बेत्रावती लगायतका क्षेत्रमा नदीको जलस्तर मापन गर्ने उपकरण बगेकाले जोखिमयुक्त ठाउँमा थप दिगो प्रविधि जडान गर्नुपर्ने बताउनुभयो नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ प्रतिवेदन अनुसार विभिन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीको भन्दा 4 गुणा भन्दा धेरै छ माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बालविवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ बालविवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन बालिकाको शिक्षामा लगानी विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनु पर्ने सरकारवालाहरूले बताएका छन् राष्ट्रसंघले यस वर्ष बालविवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ अब विदेशको खबर भारतमा निर्वाचन आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ककरोच आन्दोलनका संस्थापक अभिजित दीपके सहित 3 जना नेता आज रिहा भएका छन् नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको एक दिनपछि रिहा गरिएको हो ककरोच जनता पार्टी सीजेपीकी मुख्य कानूनी सल्लाहकार रत्नसिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दीपके सहित 3 जनालाई 1 वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरेको छ दीपके र अन्य 2 नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिएको थियो सीजेपीका अनुसार शनिबार दिल्लीमा प्रस्तावित प्रदर्शन हुनु अघि नै हजारौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको थियो देशव्यापी मतदाता नामावली पुनरावलोकनमा अनियमितता भएको आरोप लगाउँदै केही हप्तादेखि भारतमा विरोध चलिरहेको छ प्रदर्शनकारीहरूले भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा आएका छन् धरपकड़का बावजूद सीजेपी र विपक्षी नेता राहुल गान्धीले आन्दोलनलाई भने निरन्तरता दिने बताउनु भएको छ अब खेल खबर. आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ. ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो. नेपालका रोहित पौडेलले शतक बनाएका छन्. रोहित 127 बलमा 101 रन बनाएर आउट भए. यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए. क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिए. नेपालले यो श्रृंखलामा क्यानाडा र ओमानसँग समान 2-2 खेल खेल्नेछ. यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसरको रूपमा रहेको छ. चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. बूढ़ी गण्डकी बाढ़ीमा फँसेका 47 जनाको उद्धार. पहिरोले नदी थुनिएर फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान. वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन. दशैं शुरू भएसँगै घर फर्किनेको चहल पहल बढ़्यो. नियमित सड़क सञ्चालन नहुँदा यात्रु समस्यामा. धादिङको गलौदीमा अवरूद्ध सड़क खुलाउने प्रयास चल्दै. कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै. अमर सिंहलाई पछि पार्दै उदय शमशेर 783 मत सहित दोस्रो. भारतमा ककरोच आन्दोलनका संस्थापक सहित 3 नेता रिहा. आन्दोलनलाई निरन्तरता दिने सीजेपी र विपक्षी नेता गान्धीको भनाई. र आईसीसी क्रिकेट लीग टूमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो.
3: नदीको शिर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481. वेबसाइट झुले.com.np.
4: एनबीएल सर्वसुलभ आवास कर्जा.
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
4: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%.
5: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा.
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न.
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि.
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर.
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्. शर्तहरू लागू हुनेछन्.
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु. मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले.
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ.
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ. फोन नम्बर 44-28-242 44-28-242.
10: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड.
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ. आजदेखि शुरू भएको नवरात्रको पहिलो दिन काठमाडौँको हनुमान ढोकामा रहेको दशैं घरमा घटस्थापना गरी विधिवत रूपमा जमरा राखिएको छ. यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाउनका साथै बन्दुक पड़काएर बढ़ाई गराएको हो. यस्तै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैं घरमा जमरा छर्ने गरिन्छ. घटस्थापना गर्दा पूजा कोठा वा दशैं घरमा विधिपूर्वक दीप कलश र गणेशको स्थापना गरी शक्तिकी अधिष ठित्री दुर्गाको आह्वान गरी पूजा अर्चना गरिन्छ. नवरात्र भरि दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने प्रचलन छ. नवरात्रको पहिलो दिन शैलीपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमादा, छैठौं दिन कात्यानी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना गरिन्छ. आज राखेको जमरा विजयादशमीका दिन टीकासहित प्रसादका रूपमा शिरमा लगाइन्छ.

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाँचभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाँचभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नै टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: This taxi is booked for him.
1: Oh, can I please take this taxi? I'm getting too light. Please.
2: मैले पनि त्यस्तै भने वेट तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिनेमा जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्नु, वाइ एम वेस्टिङ माई टाइम? ओके, मेरो डेस्टिनेसन पहिला.

रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98-60-96-40-00
9: र 98-19-32-76-75।
10: को कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9902692089। खादबारी नगरपालिका 9 तुमलिङ टावर एयरपोर्ट गेट।

0: celebrating the history and future of Sankhuaspa. Radio Sankhuaspa, 95.5 MHz.
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97492 520।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन त काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
3: सम्पर्क 0294040 र 98040-45-827।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
13: हो। त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भए सिलाएको त हो नि। तपाईँहरू पनि

0: फिटिङमा सिलाई गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842827776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842597801, गणक पौडेली 9852558344 र 0295602048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँचबारी 1 खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902060।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
7: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सुना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 029562201, 97492220।
6: खोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ। सम्पर्क नम्बर 98131-51107 र 98030-96289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
7: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टुट्यो लग्यो, मिति पुगेपछि टारेर टर्दैनथ्यो। सङ्खुवासभा जिल्ला खादबारी नगरपालिका 1 दूरसञ्चार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसञ्चार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धनबहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसञ्चार टोल विकास संस्था, खादबारी 1, सङ्खुवा सभा।
9: खादबारी नगरपालिकाको अनुरोध।
10: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगु रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
12: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: हे निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हाँसबारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला।
1: त्यसको लागि के को चिन्ता। हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
1: र व्हाट्सएप नम्बर 98520-28-646।
8: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल, दया, क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो, मिति पुगेपछि टारेर टर्दैनथ्यो। सङ्खुवासभा जिल्ला खागबारी नगरपालिका 1 दूरसञ्चार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसञ्चार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसञ्चार टोल विकास संस्था, खादबारी 1, सङ्खुवा सभा।
9: खादबारी नगरपालिकाको अनुरोध। डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगु रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
11: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
12: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँत

0: सम्पर्क नम्बर 0295906667 र 98420226667।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98615 39 444
7: र 0295 90 155।
9: More style, more design. Total Tellers.

धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

नवरात्र आरम्भसँगै यस वर्षको बडा दशमी शुरू। पहिलो दिन घटस्थापना गरी शैलपुत्रीको पूजा, शक्तिपीठहरूमा आराधना। भोटेकोशीको घाउ निको नहुँदै बुढी गण्डकीमा विनाशकारी बाढ़ी, गोर्खाका विभिन्न बजार र बस्ती प्रभावित, पुल र सड़कमा क्षति। आगामी 27-28 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन, सबै तयारी पूरा, मुख्यमन्त्रीहरू बीच संघीयताको सबलीकरणबारे छलफल हुने। रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा घातक आक्रमण, 12 जनाको मृत्यु, 309 घाइते, संयुक्त राष्ट्रसंघ सहित शक्ति राष्ट्रहरूद्वारा निन्दा। र टेबल टेनिसको नेशनल युथ ट्रेनिङ क्याम्प शुरू, सोमबार क्याम्प सकेर मंगलबारदेखि नेशनल युथ च्याम्पियनशीप शुरू हुने।

0: जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौ। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर, मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमसिखर 103.3 मेगाहर्ज सँगै संखुवासभाको खाँदवारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहर्ज, कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन, हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा, घटस्थापनासँगै नेपालीहरूको प्रमुख पर्व बड़ा दशैं शुरू भएको छ। पहिलो दिनमा विधिपूर्वक घड़ा स्थापना गरी त्यही घड़ामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको छ। घटस्थापनाको दिन पूजा कोठा, दशैं घर अथवा कोतमा दियो, कलश र गणेश थापी नवदुर्गा स्थापना गर्ने चलन छ। घटस्थापनाका दिन पूजा कोठामा घड़ामा जलभरी माथिपट्टि आँप चाप बरपिपलको पात्र परम्परा छ। यो घड़ा वरिपरि गाईको गोबर टाँस्ने र त्यहाँ जौं मार्ने चलन छ। यसैबीच काठमाण्डुको हनुमान ढोका स्थित दशैं घरमा पनि विधिपूर्वक जमरा राखिएको छ। यस अवसरमा नेपाली सेनाको ब्याण्डबाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बनाई गरिएको थियो। नियमपूर्वक मन्त्रोच्चारण गरी दशैं घरमा घटस्थापना र जमरा राखिएको हो। नवरात्रको पहिलो दिन आइतबार नवदुर्गा भवानी शैलपुत्री स्वरूपाको पूजा आराधना गरिएको छ। रसुवा भोटेकोशी बाढ़ीको डेढ़ महिनापछि गोर्खामा पर्ने बुढ़ी गण्डकी नदीमा पनि विनाशकारी बाढ़ी आएको छ। कालो लेदो सहितको बाढ़ीले पक्कीपुल र बजारमा क्षति पुर्याएको छ। बाढ़ीले पुर्याएको क्षतिबारे पूर्ण विवरण आउन बाँकी छ। गोर्खाको उत्तरी क्षेत्रका बासिन्दाले पनि यस्तो भयावह बाढ़ी पहिलो पटक देखेको बताएका छन्। बाढ़ीले गोर्खा धादिङ जोड्ने आरूघाट पुल बगाएको छ। बाढ़ीले चुन्नुब्री गाउँपालिका 3 न्याकचेत स्थित न्याकचेत सिद्धिरवास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका 5 माछी खोलाबाट किरौजा जोड्ने झोलुङ्गे पुल र आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेती सलामे पक्की पुल पनि बगाएको छ। बुढ़ी गण्डकीको उपल्लो क्षेत्रमा बाढ़ी आउने खालको पानी रेकर्डको व्यवस्था छैन। ढुंगा नै बगाउने गरी बाढ़ी आउनुको स्पष्ट कारण समेत खुलेको छैन। तर अधिकारीहरूले उत्तरी क्षेत्रमा हिम पहिरो गएकाले बाढ़ीको स्वरूप लिएको प्रारम्भिक अनुमान गरेका छन्। कोशी प्रदेश सरकारले आगामी असोज 27 र 28 गते विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन गर्दैछ। यो सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवको सहभागिता रहनेछ। संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ़ गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागि हो। सम्मेलनले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताउनु भएको छ। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: यहाँ आएका चारवटा विषयवस्तुहरू नै यसको चाहिँ मुख्य एजेण्डा हुन्। एउटा हाम्रो चाहिँ प्रदेशहरू बीचको अनुभव आदान प्रदान, हाम्रा कस्ता प्र्याक्टिसहरू रहे, के एचिभमेन्ट भए, के कमजोरी रहे, कसरी अगाडि बढ्न सकिन्छ, त्यो नयाँ संहिता भएको हुनाले यसलाई व्यवस्थापन कसरी गर्न सकिन्छ, हामीले प्राप्त गर्ने अधिकारको लागि हामी कसरी चाहिँ तयारी गर्छौँ, हामीले प्राप्त गरेको उपलब्धि कसरी सार्वजनिक गर्छौँ, हाम्रा कमजोरीहरू कसरी सच्याउँछौँ भन्ने कुराको बारेमा एउटा अनुभव आदान प्रदानहरू हाम्रो हुन्छ। दोस्रो चाहिँ हाम्रा कानून निर्माणमा रहेका चुनौतीहरू, यसका सफलताका कुराहरू, असफलताका दुईटै कुराहरू, यो पनि अनुभवकै रूपमा हुन्छ र कानून निर्माणको कुरामा हामी जोडिन्छौँ। तेस्रो कुरा भनेको चाहिँ प्रदेशले अभ्यास गरेका, फरक फरक प्रदेशमा फरक फरक अभ्यासहरू भएका छन्, ती अभ्यासहरूले प्राप्त गरेको उपलब्धिलाई अरू प्रदेशहरूमा कसरी सेयरिङ गर्न सक्छौँ। थप चाहिँ अर्को चाहिँ प्रदेश प्रदेश बीचमा के कस्ता सहकार्यका कामहरू, साझेदारीका कामहरू हामीले अघि बढाउन सक्छौँ, वा दुई वा दुईभन्दा बढी प्रदेश वा सातै प्रदेशका बीचमा हामीले के कस्ता कामहरू गर्न सक्छौँ भन्ने विषयमा छ। अर्को चाहिँ विपद व्यवस्थापनमा प्रदेश सरकारहरूले के कस्तो भूमिका खेल्न सक्छ, खेल्नुपर्छ भन्ने विषय छ। र अर्को चाहिँ आन्तरिक यो राष्ट्र अभिवृद्धि हाम्रो चुनौती बनिरहेको छ। बागमती प्रदेशमा केही राम्रो छ, त्योभन्दा बाहेक प्रदेशहरूमा चाहिँ एकै स्तरको छ र गण्डकी कर्णाली प्रदेशमा असाध्यै कमजोर छ। एक अरब भन्दा पनि तलको राजस्व अवस्था छ भने हाम्रोमा 4-5 अरबको हाराहारीमा छ।
2: धरानसुर स्थित सियोन स्कूल परिसरमा नागरिकको स्वास्थ्य अवस्था पहिचान गरी नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले एक महिना निशुल्क वृहत स्वास्थ्य शिविर शुरू भएको छ। धरानसुरको आयोजना तथा केएसडीसी नेपालको प्राविधिक सहयोगमा शुरू भएको शिविरमा पहिलो दिनदेखि नै स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ। शिविरमा मुटु, मृगौला, कलेजो र फोक्सोको अवस्थासँगै रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा पिसाबमा प्रोटीनको मात्रा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। ठूला अस्पतालमा पुग्नुपर्ने, टिकट काट्न र पालो पर्खिन लामो समय खर्चिनुपर्ने बाध्यताबीच आफ्नै टोलमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गराउन पाएपछि सेवाग्राहीहरू उत्साहित देखिएका छन्। बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सक तथा केएचडीसी अभियानका अगुवा डाक्टर संजीव शर्माका अनुसार शिविरको उद्देश्य नागरिकलाई रोग लाग्नु अघि नै सचेत गराउनु र रोकथाममूलक सन्देश प्रवाह गर्नु रहेको छ। कोशी प्रदेश सभाले नेपाली बाहेक थप 13 मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था सहितको विधेयक सर्वसम्मतले पारित गरेपछि नेपाल आदिवासी जनजाति महासंघ नेफिनले यसको स्वागत गर्दै प्रदेश सरकारलाई धन्यवाद दिएको छ। कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 पारित हुनुलाई भाषिक समानता, मातृभाषाको संरक्षण र समावेशी शासन प्रणाली निर्माणको दिशामा महत्वपूर्ण उपलब्धि मान्दै महासंघले विज्ञप्ति मार्फत खुशी व्यक्त गरेको हो। यो निर्णयले प्रदेशको बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय पहिचानलाई नीति, कानून तथा शासन प्रणालीमा संस्थागत गर्न सकारात्मक योगदान पुग्ने नेफिनको ठहर छ। पारित विधेयक अनुसार अब कोशी प्रदेशमा नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानूनी बाटो खुलेको छ। मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले 570 किलो गाँजा बरामद गरेको छ। इस्कुस र बन्दाकोपी बोकेको पिकअप भ्यानभित्र लुकाएर ल्याएको अवस्थामा शनिबार राति 11 बजेतिर गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्र बहादुर भण्डारीले बताउनु भएको छ। उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट बीओपी नोचाबाट खटिएको टोलीले जहदा 4 स्थित रामचोकमा शंकास्पद अवस्थामा रहेको प्रदेश 101/0074-22 नम्बरको महेन्द्र पिकअप भ्यानलाई रोक्न खोजेको थियो। सशस्त्र प्रहरीलाई देखेपछि चालक गाड़ी छोडेर फरार भएका थिए। गाड़ी नियन्त्रणमा लिएर खानतलासी गर्दा तरकारीको बीचमा लुकाएर राखिएको 19 पोका गाँजा फेला परेको हो। बरामद गाँजा तौल गर्दा 570 किलो भएको उहाँको भनाइ छ। भण्डारीका अनुसार बरामद गाँजा र पिकअप भ्यानलाई आवश्यक अनुसन्धान एवं कार्यवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका एक पलापुमा एकीकृत बाली उपचार तथा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरबाट 96 जनाले सेवा लिएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा र कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा कृषि बाली तथा पशुमा देखिने रोगको पहिचान, उपचार र रोकथामका उपायबारे किसानलाई जानकारी एवं परामर्श प्रदान गरिएको थियो। शिविरमा विशेष गरी बाख्रामा देखिने आन्तरिक तथा बाह्य परजीवीको समस्या प्रमुख देखिएको थियो। बाख्रामा जुका, उपिया, जुम्रा, चुना लगायतका परजीवीबाट हुने समस्या पहिचान तथा व्यवस्थापनका साथै ज्वरो, रुगाखोकी र घाउ चोटपटक सम्बन्धी परीक्षण र सेवा प्रदान गरिएको थियो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
1: दाँत तथा मुखका बिरामीहरूका लागि खुशीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपीडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9840321753। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
4: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
5: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
4: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
5: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
4: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
5: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
4: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023575906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: ब्रेकपछि बाँकी खबर। नवरात्रको पहिलो दिन घटस्थापनासँगै धरानमा सार्वजनिक दुर्गा पूजाको रौनक शुरू भएको छ। ऐतिहासिक दन्तकाली शक्तिपीठदेखि पुरानो बजार, लक्ष्मी सड़क, आचार्य लाइन, रेलवेसम्म विभिन्न स्थानमा घटस्थापना, कलश स्थापना तथा दुर्गा पूजाका लागि आवश्यक मण्डप निर्माण गरी धार्मिक अनुष्ठान शुरू गरिएको छ। एक रिपोर्ट।
1: धरान 14 विजयपुर स्थित दन्तकाली मन्दिरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइत अनुसार बिहान 11:47 घटस्थापना गरी जमरा राखिएको छ। यस्तै धरानका विभिन्न बस्ती र व्यापारिक केन्द्रमा सार्वजनिक दुर्गा पूजाका लागि मूर्ति स्थापना, पण्डाल निर्माण तथा दैनिक पूजा पाठ शुरू भएको छ। सतीदेवीको दाँत पतन भएको पवित्र स्थलको रूपमा धार्मिक मान्यता रहँदै आएको दन्तकाली मन्दिरमा नवरात्रिभरि विशेष पूजा आराधना गरिन्छ। दन्तकाली मन्दिरका मूल पुजारी कमल भट्टराईका अनुसार घटस्थापनाको साइतबारे विभिन्न माध्यमबाट अन्यलपूर्ण चर्चा भए पनि पञ्चाङ्ग समितिले निर्धारण गरेको समयमै मन्दिरमा विधिपूर्वक पूजा गरी जमरा राखिएको जनाउनुभयो।
2: विशेष गरी भगवती मन्दिर तथा शक्तिपीठहरूमा आजबाट शुरू भएको यो नवरात्रमा चाहिँ जमरा राखेर भगवतीको प्रसादको रूपमा हामीले प्रयोग गर्न सक्नेछौँ। त्यसलाई भगवतीको प्रसादको रूपमा त्यसलाई सबैले ग्रहण गरेर भगवतीको आशीर्वादको रूपमा हामीले ती जमराहरूलाई चाहिँ हामीले प्रयोग गर्न सक्नेछौँ। र सबै देवी मन्दिर, त्यस्तै शक्तिपीठ र देवी स्थापना गरे ठाउँहरू चाहिँ यी जमराहरू राख्ने चलनहरू हुन्छ। र विशेष गरी हाम्रो नेपालमा रहेका चारवटा शक्तिपीठहरूमध्ये यो पूर्वमा रहेको दन्तकाली शक्तिपीठमा चाहिँ आजदेखि नै प्रारम्भ भएको छ।
1: परम्परागत शक्तिपीठमा धार्मिक विधि अनुसार पूजा चलिरहँदा धरानका विभिन्न टोलमा पनि सार्वजनिक दुर्गा पूजाको उत्साह देखिएको छ। धरान 2 स्थानीय भक्तजन, महिला तथा युवाहरूको सहभागितामा कलश यात्रा निकालिएको छ। कलश यात्रापछि मण्डपमा कलश स्थापना गरी दैनिक पूजा आराधना शुरू गरिएको दुर्गा पूजा व्यवस्थापनमा सक्रिय स्थानीय चन्दन चौधरीले बताउनुभयो।
3: कर्मण्येवाधिकारस्तु मा फलेषु कदाचन। हाम्रो कर्म हो, हामी हिन्दू हो, हाम्रो कर्म हो पूजा पाठ गर्नु। आज चाहिँ कलश यात्रा हुन्छ, त्यसपछि घट स्थापना हुन्छ, अनि आजदेखि दैनिक पूजा शुरू हुन्छ। अब आफ्नो एउटा भावना छ मनुष्यको, कर्म राम्रो गरौँ, पूजा पाठ राम्रो गरौँ, त्यसको फल राम्रो पाउँछ मान्छे। सायद अलिक राम्रो नभएर त्यसको शान्तिको लागि एउटा छुट्टै पहिला कलश राखेर अनि त्यसको लागि मन्त्र जाप गरेर त्यसपछि मात्रै घट स्थापना गर्नुपर्छ।
1: विगतका वर्षहरूमा भागवत रोडमा आयोजना हुँदै आएको सार्वजनिक नवदुर्गा पूजा यसपटक ठाउँको अभाव भएपछि पुरानो बजार स्थित गणेश भण्डार परिसरमा सारिएको छ। सार्वजनिक दुर्गा पूजा समारोहकी संयोजक ममता पौडेलका अनुसार भागवत रोडमा घर तथा भवन निर्माण बढ़दै गएपछि पूजा सञ्चालनका लागि पर्याप्त खुल्ला ठाउँको अभाव भएको हो।
4: यसपालिको पूजा पनि हामी सबैले सार्वजनिक नवदुर्गा पूजा हो यो। पहिला हामीले भागवत रोडपछि यो पालि त्यहाँ हाम्रो सबैले घरहरू बनाउनु भएको भएर ठाउँ नपाएर हाम्रो यो पुरानो बजारको गणेश भण्डारमा उहाँहरूले ठाउँ दिनुभएर यहाँ पण्डाल बनाउन सफल भएका छौँ। दुर्गा पूजा लगाउन सबैको सहयोगबाट हामीले दुर्गा पूजा लगाएको छौँ। भाडाहारीमा हाम्रो यसपालि 7 लाखको खर्च छ। यसमा मूर्तिहरूदेखि लिएर यो पण्डाल सबैको गरेर त्यसरी सहयोग उठ्दैछ भन्नु पर्यो। यसमा अहिले त्यस्तै छ, सबैको सहयोगले भइरहेको छ।
1: पूजा स्थलमा दुर्गा लगायत देवी देवताका मूर्ति स्थापना गरी भक्तजनका लागि पूजा आराधना गर्ने व्यवस्था मिलाइएको छ। मूर्ति निर्माण, पण्डाल तथा अन्य व्यवस्थापन सहित यस वर्षको पूजामा करिब 7 लाख रूपियाँ खर्च हुने अनुमान गरिएको छ। धरान 1 लक्ष्मी सड़कमा पनि स्थानीय व्यवसायी तथा समाजसेवी सीताराम आचार्यको संयोजनमा दुर्गा पूजाका लागि विशेष व्यवस्था गरिएको छ। यसै गरी धरान 9 आचार्य लाइनमा दिनेश चौधरीको संयोजनमा स्थानीयवासीको सहभागितामा दुर्गा पूजा समारोह समिति गठन गरी दैनिक सन्ध्या आरती तथा भजन कीर्तनको व्यवस्था मिलाइएको छ। धरान 17 रेलवे क्षेत्रमा पनि स्थानीय दुर्गा पूजा समितिको अगुवाईमा मूर्ति स्थापना गरी नवरात्रिभरि नियमित पूजा आराधना गर्ने तयारी गरिएको छ। धरानमा सार्वजनिक दुर्गा पूजाको विस्तार धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक सहकार्यको उदाहरणको रूपमा स्थापित हुँदै आएको छ।
0: झापाको दमकमा एभरेस्ट हाइपर मार्केट सञ्चालनमा आएको छ। पाँच वर्ष अघि झापाको राजगढ़बाट शुरू भएको एभरेस्ट हाइपरले वीरतामोडपछि तेस्रो शाखा दमकमा सञ्चालनमा ल्याएको हो। आइतबार दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मार्केटको शुभारम्भ गरिएको हो। दमक छका वडा अध्यक्ष टेकबहादुर थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले संयुक्त रूपमा मार्केटको उद्घाटन गर्नुभयो। उपभोक्तालाई सरल र सहज रूपमा एउटै छातामुनिबाट सबै प्रकारका उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले मार्केट सञ्चालनमा ल्याइएको संचालक इचान मोहम्मदले जानकारी दिनुभयो। विदेशमा प्राप्त अनुभवबाट स्वदेशमा समेत स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले झापाको राजगढ़बाट शुरू गरिएको एभरेस्ट हाइपर मार्केट क्रमिक रूपमा अन्य शहरहरूमा पनि विस्तार गर्ने लक्ष्य रहेको उहाँले जनाउनु भएको छ। अब सुन चाँदीको बजार भाउ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा 2900 रुपियाँले बढेको छ। खबर परिक्रमामा पुनपालो ब्रेकको।
5: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्या छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073।
0: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा घातक आक्रमण भएको छ। घटनामा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। घटनापछि साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोही विरूद्ध निर्णायक जवाब दिने चेतावनी दिएको छ। गठबन्धनले आक्रमणका लागि इरान समर्थित हुथी समूहलाई जिम्मेवार ठहर गर्दै घटनालाई युद्ध अपराध भनेको छ। कूटनीतिक स्रोतका अनुसार विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरिएको थियो। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमा 4 साउदी नागरिक सहित बंगलादेश, अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका नागरिक छन्। गठबन्धनका प्रवक्ता तुर्की अल मल्लिकीले सर्वसाधारण यात्रु र विमानस्थलका कर्मचारीमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कार्यवाही गर्ने बताएका छन्। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विरूद्धको सैन्य कार्यवाहीमा अमेरिका सहभागी हुन सक्ने संकेत गर्दै साउदी अरबमाथिको आक्रमणलाई अस्वीकार्य जनाएका छन्। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पनि घटनाको निन्दा गर्दै साउदी अरबको सुरक्षाप्रति आफ्नो देशको ऐक्यबद्धता जनाएका छन्। यसै गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि आक्रमणको निन्दा गरेका छन्। सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको उल्लेख गर्दै उनले यस्ता आक्रमण तत्काल रोक्न आह्वान गरेका छन्। र अब खेल खबर। टेबल टेनिसको नेशनल युथ ट्रेनिङ क्याम्प शुरू भएको छ। आइतबारदेखि लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शुरू भएको क्याम्पमा बिगिनर्स, इन्टरमिडिएट, राष्ट्रिय सिनियर र जुनियर गरी 55 खेलाड़ी सहभागी छन्। सहभागीलाई स्विजरल्याण्डका राष्ट्रिय टेबल टेनिस टोलीका प्रशिक्षक पावेल रोहोरेकले प्रशिक्षण दिइरहेका छन्। उनलाई टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकाल लगायत सहित पुरूषोत्तम वज्राचार्य, राकेश महर्जनले सहयोग गरिरहेका छन्। दुई दिने क्याम्प सोमबार सकिनेछ। मंगलबारदेखि नेशनल युथ च्याम्पियनशीप शुरू हुनेछ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। नवरात्र आरम्भसँगै यस वर्षको बड़ा दशैं शुरू। पहिलो दिन घटस्थापना गरी शैलपुत्रीको पूजा, शक्तिपीठहरूमा आराधना। भोटेकोशीको घाउनीको नहुँदै बुढ़ी गण्डकीमा विनाशकारी बजार र बस्ती प्रभावित, पुल र सड़कमा क्षति। आगामी 27 र 28 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन, सबै तयारी पूरा, मुख्यमन्त्रीहरू बीच संगीत।
6: This is Radio Sankhuasabha 95.5 MHz.
5: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47।
2: This is Radio Sankhuasubha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल रैतहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
5: बुढी गण्डकी नदीमा आएको बाढ़ीमा परि 5 जना सम्पर्कविहीन, 47 जनाको सकुशल उद्धार, विभिन्न भौतिक संरचनामा व्यापक क्षति। कोशी प्रदेशमा अब नेपाली बाहेक 13 भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने, प्रदेशसभाद्वारा भाषा सम्बन्धी विधेयक सर्वसम्मतिले पारित। नेपाली कांग्रेसको 15 महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी, उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै। अफ्रिकी देश जिबुटीबाट यमनतर्फ जाँदै गरेको डुंगा पल्टिँदा कम्तीमा 109 जनाको मृत्यु। र विश्वकप लिग टूमा नेपाल र क्यानाडा बीच प्रतिस्पर्धा जारी, एक दिवसीय क्रिकेटमा रोहित पौडेलद्वारा तेस्रो शतक।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राज्यको 10 छ मजाले 10 छ।

0: नमस्कार कान्तिपुर डायरीका साथमा देव शिखर नवीन समाचार अब विस्तारमा।
1: गोर्खा स्थित बुढी गण्डकी नदीमा आएको बाढ़ीमा परि पाँचजना सम्पर्क विहीन भएका छन्। आज बिहान गोर्खाको चुम्नोब्री गाउँपालिका छ लोकपादेखि चुम्लिङको बेसमा ठूलो पहिरो गई नदी थुनिएर आएको लेदो सहितको बाढ़ीमा परि उनीहरू सम्पर्क विहीन भएका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वेडीगोठमा रहेका दुईजना महिला र तीनजना पुरूष सम्पर्क विहीन छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र प्राविधिक टोली परिचालन गरिएको छ। नेपाली सेनाका 127, नेपाल प्रहरीका 133 र सशस्त्र प्रहरीका 177 गरी 437 सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर प्रयोग गरी हालसम्म 47 सकुशल उद्धार गरिएको छ भने प्रहरीले इलाका प्रहरी कार्यालय आरूघाट र टाइम्स ऊर्जाका कर्मचारी गरी दर्जनौ सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीको नेतृत्वमा खटिएको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ। घटनाबारे थप अनुसन्धानका लागि भूगर्भविद सहितको टोली, बेली ब्रिज निर्माण अध्ययनका लागि प्राविधिक टोली तथा स्वास्थ्य क्षेत्रका अधिकारीहरूलाई तयारी अवस्थामा राखिएको छ।
0: यसैबीच बाढ़ीका कारण नदी तटीय क्षेत्र र आसपासका संरचनामा ठूलो क्षति पुगेको छ। विपद प्राधिकरणका अनुसार श्रीदिवास जोड्ने पुरानो झोलुङ्गे पुल र माछेखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। त्यस्तै बाढ़ीका कारण न्यागचेतमा एउटा घर बगाएको छ। त्यसै गरी धार्चे गाउँपालिकाको सल्लेरीमा निर्माणाधीन टाइम्स ऊर्जा कम्पनी र आसपासका 8 घर बगाएको छ। त्यस्तै माछेखोलाको तल्लो बस्तीका झण्डै 2 घर जोखिममा परेका छन्। प्राधिकरणका अनुसार आरूघाट गाउँपालिकाको नयाँ पुल स्थित गोर्खा धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगेको छ। त्यस्तै आरूघाट वडा नम्बर 2 र 3 जोड्ने सोतीको फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाउनका साथै 2 टेलिफोन टावर र 50 बिजुलीका पोलमा क्षति पुगेको छ।
1: प्रदेशमा गठबन्धन जोगाउन पटक पटक मन्त्री परिषद फेरिदा आधा भन्दा बढ़ी सांसद मन्त्री बनेका छन्। यसबाट प्रदेश संरचना विकास निर्माणका काममा नभई सरकार बनाउने र मन्त्री बाँड्ने थलोमा रूपान्तरण भइरहेको देखिन्छ। राजनैतिक गणितको असर संसद

तर पाण्डेय मन्त्री बनी छाडे। पार्टीबाट निष्कासित नेता पनि सरकार फेरिदा फेरि मन्त्री बन्न सक्ने अवस्था प्रदेश राजनीतिमा अब सामान्य रहेन। सरकार जोगाउन गठबन्धन मिलाउने, नयाँ साझेदारलाई सरकारमा ल्याउने र यसअघि अवसर नपाएका सांसदलाई पालो दिने नाममा मन्त्री परिषद विस्तार गरेर पुनर्गठन भइरहन्छ। 27 पुष 2079 दोस्रो कार्यकाल शुरू भए यता चार वर्षमा सातै प्रदेशका 550 सांसद मध्ये 301 जना कम्तीमा एक पटक मन्त्री वा राज्य मन्त्री भइसकेका छन्। अर्थात प्रदेश सभाका 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर पाएका छन्। सुदूरपश्चिममा सभामुख र उपसभामुखलाई अलग राख्दा 9 सांसद मात्र मन्त्री बन्न बाँकी छ। 53 सदस्यीय प्रदेश सभाका 41 जना मन्त्री भइसकेका छन्। कर्णालीमा 40 मध्ये 26 जना र कोशीमा 93 मध्ये 64 सांसद मन्त्री वा राज्य मन्त्री बनेका छन्। बागमती र मधेसमा पनि करिब 45% सांसदले मन्त्री पद पाइसकेका छन्। यो संख्या बाँकी अवधिमा अझ बढ़ने सम्भावना छ। सरकार बन्ने र भत्किने क्रम जारी रहेकाले थप सांसदलाई मन्त्री बनाउने दबाव रहिरहनेछ। यसले केन्द्रीय सत्ता शक्तिकै वरिपरि घुमेको प्रदेश संरचना विकेन्द्रीकृत रूपमा जनतासँग जोडिएर विकास निर्माणका काम गर्ने भनी परिकल्पना गरिएका सरकार बनाउने र मन्त्री बाँड्ने थलोमा रूपान्तरण भइरहेका छन् कि भन्ने प्रश्न उठाएको छ। प्रदेशमा कुनै एउटा दलको बहुमत नहुँदा गठबन्धनबाट सरकार बन्छ। गठबन्धन जोगाउन साझेदार दललाई सरकारमा सहभागी गराउनुपर्छ। सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री कमल बहादुर शाहका अनुसार गठबन्धन टिकाउन मन्त्रीको संख्या बढ़ाउनु पर्ने दबाव रहन्छ। सुदूरपश्चिममा यसको चरम रूप देखिन्छ। नेकपाका 22 मध्ये 19, एमालेका 11 मध्ये 9 र कंग्रेसका 19 मध्ये 13 जना मन्त्री भइसकेका छन्। कर्णालीमा नेकपाका सबै 14 सांसदले मन्त्री पद पाइसकेका छन्। कोशीमा कंग्रेसका प्रदीप कुमार सुनवार 4 पटक तथा नेकपाका जीवन आचार्य, कमल जबेगु र राजेन्द्र कार्की 3-3 पटक मन्त्री बनेका छन्। सुदूरपश्चिममा त्यसको प्रत्यक्ष असर अस्पतालमा देखिन्छ। जिल्ला अस्पतालहरू प्रदेश सरकार मातहत छन्। प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट ल्याउन नसक्दा जिल्ला अस्पतालमा निशुल्क वितरण हुने औषधि अभाव छ। सुदूरपश्चिम साउनदेखि बजेट विहीन छ। सरकार र सत्ता गठबन्धन फेरबदलका कारण प्रदेशमा यो दोस्रो पटक बजेट शून्यता आएको हो। लुम्बिनीमा भने राजनैतिक अस्थिरताको असर अर्कै रूपमा देखिन्छ। रूपन्देहीको मर्चाबारी स्थित मर्चाबारी मन्दिर निर्माणका लागि आर्थिक वर्ष 2080-81 प्रदेश सरकारले 1,51,00,000 रूपियाँ विनियोजन गरेको थियो। त्यति बेला कंग्रेसका दिलीबहादुर चौधरी मुख्यमन्त्री र माओवादीका धनबहादुर मास्की आर्थिक मामिला तथा योजना मन्त्री थिए। त्यति बेला ल्याइएको बजेटबाट मर्चाबारी मन्दिरको 70% र मन्दिर नजिकैको पोखरी सौन्दर्यीकरणको 50% काम भयो। गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरैले भने त्यसपछि बजेट आएन, मन्दिर आधा निर्माण भएर अलपत्र छ। त्यस्तै लुम्बिनीमा जेठ 2080 धनबहादुर मास्कीले बजेट ल्याएपछि चैत 2080 सरकार फेरियो। त्यसपछि एमालेका चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्री बने। उनले ल्याएको बजेटमा अघिल्लो सरकारका अधिकांश योजना कटौती भए र नयाँ योजना थपिए। 3 महिनापछि फेरि सरकार फेरियो। कर्णालीमा प्रदेश सभाको दोस्रो कार्यकालको शुरूमा झण्डै 1 वर्ष मुख्यमन्त्री बनेका राजकुमार शर्मा नेतृत्वको सरकारले वार्षिक 10,000 जनालाई रोजगारी दिने पहिलो निर्णय गर्यो, जसका लागि कार्यदल गठन गरियो। तर कार्यदलको काम पूरा नहुँदै चैत 2080 उनको कार्यकाल सकिएपछि कार्यक्रम अलपत्र पर्यो। गण्डकीमा 60 मध्ये 30 सांसद मन्त्री भइसकेका छन्। नेसपाका फणेन्द्र देवकोटा तेस्रो पटक ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएका छन् भने कंग्रेसका नन्द प्रसाद न्यौपाने त्यही मन्त्रालयबाट सरेर दोस्रो पटक भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पुगेका छन्। प्रदेशमा सरकार गठन र मन्त्री परिषद पुनर्गठनको यस क्रमलाई प्रदेशभित्रको राजनीतिक अंकगणितले मात्र व्याख्या गर्न सकिँदैन। यसको एउटा महत्वपूर्ण कारण केन्द्रमा हुने सत्ता समीकरण हो। संघीय पूर्व मन्त्री एवं एमाले नेता गोकर्ण विष्टका अनुसार संघीय र प्रदेश सरकार संविधानको मर्म अनुसार सञ्चालन हुन नसक्दा त्यसको असर सरकार गठनदेखि बजेट निर्माण र योजना कार्यान्वयनसम्म परेको छ। उनका अनुसार केन्द्रमा हुने राजनैतिक फेरबदलले प्रदेश संरचनालाई असर नगर्ने नीति र मापदण्ड पहिले बन्नुपर्ने थियो। विकास प्रभावित हुने र जनअपेक्षा पूरा नहुने उनको भनाइ छ। एकपछि अर्को सत्ता फेरिनेले राजनैतिक अस्थिरता मात्र होइन, त्यसको असर विकास निर्माण र बजेट कार्यान्वयनमा पनि देखिएको छ। पटक पटक सरकार परिवर्तन हुँदा सरकारी खर्चका योजना र प्राथमिकता फेरिने गरेको छ। कतिपय अवस्थामा बजेट विनियोजनमै ढिलाइ हुन्छ भने प्रशासनिक निर्णय र खरिद प्रक्रिया पनि प्रभावित हुन्छन्। मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पिताम्बर ढकालका अनुसार स्थिर सरकार हुँदा विकास निर्माण र सेवा प्रवाहमा निरन्तरता आउन सक्छ। अस्थिरताले आर्थिक वर्षको अन्तिममा बजेट खर्च गर्ने र असारे विकास बढ़ाउने अवस्था निम्ताउन सक्छ। राजनीतिक विश्लेषक खेमलाल देवकोटा प्रदेशको वर्तमान अवस्थालाई संघीयता आफैको असफलता भन्दा यसको कार्यान्वयनमा देखिएको राजनैतिक अभ्यासका रूपमा हेर्नुपर्ने बताउँछन्। उनका अनुसार केन्द्रमा सत्ता समीकरण फेरिदा प्रदेशमा पनि सरकार गठन र विघटन हुने गरेको छ। यसले प्रदेशलाई आफ्नै राजनैतिक परिस्थिति र जनआदेश अनुसार निर्णय गर्ने तहका रूपमा विकास हुन दिएको छैन। विराटनगर स्थित नर्थ साउथ कलेक्टिभका अध्यक्ष दिनेश श्रेष्ठले भने राज्यको अधिकार 3 तहमा बाँडिएको छ, तर राजनैतिक संस्कार

0: केन्द्रमा जित्थ्यो त्यही अन्य तहमा पनि छ। विश्लेषकहरूको बुझाइमा गत फागुनको निर्वाचनमा ठूलो हार बेहोरेपछि पनि पुराना दलहरूको प्रदेशलाई हेर्ने रवैयामा खासै परिवर्तन आएको देखिँदैन। त्यसकै कारण प्रदेशमा सरकार बन्ने र भत्किने सिलसिला जारी छ। श्रेष्ठका अनुसार पुराना दलहरूको यस्तै राजनैतिक कारण जनता विरक्तिका हुन् जुन अघिल्लो निर्वाचनमा मुखरित भयो। त्यसमा परिवर्तन हुन जरूरी छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी रहँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलकोले अग्रता कायम राखेका छन्। यो समाचार तयार पार्दासम्म प्राप्त विवरण अनुसार उपसभापतिको खुलातर्फ भण्डारीले 1686 र महामन्त्रीको खुलातर्फ पौडेलले 2055 मत प्राप्त गरेका छन्। उपसभापति खुलातर्फ मधु आचार्यले 1090 मत पाउँदा तेस्रो स्थानका सुरेन्द्रराज पाण्डेले 955 मत प्राप्त गरेका छन्। पाण्डे र चौथो स्थानका गोविन्द भट्टराईबीच भने 14 मतको मात्र अन्तर देखिएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि विनोद कुमार चौधरी र जीवन परियारबीच प्रतिस्पर्धा भइरहेको छ। चौधरीले 896 मत प्राप्त गर्दा परियारले 829 मत पाएका छन्। त्यस्तै महामन्त्रीको खुलातर्फ दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा प्रदीप पौडेलले 2055 मतसहित अग्रता कायम राखेका छन्। दोस्रो स्थानमा रहेका उदय शमशेर राणाले 1159 मत प्राप्त गरेका छन्। महिला महामन्त्रीतर्फ डिला संग्रौला र महालक्ष्मी उपाध्यायबीच प्रतिस्पर्धा छ। संग्रौलाले 1517 मत प्राप्त गर्दा डिनाले 1398 मत पाएकी छन्। उनीहरूबीच 119 मतको अन्तर छ। तेस्रो उम्मेद्वार रिता खनालले 365 मत प्राप्त गरेकी छन्। प्राप्त विवरणहरू यो समाचार तयार पार्दासम्मको मात्र हो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको दस्ता मजाले दस्ता।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एफएसटी ब्रान्ड राजीको दस्त मजाले दस्त।
2: ओहो जेठा, बजार हिँड कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छेस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलाको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?
6: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। कोशी प्रदेशसभाले नेपाली बाहेक प्रदेशमा बोलिने 13 भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था समेटिएको विधेयक सर्वसमितिले पारित गरेको छ। विधेयक पारित भएसँगै प्रदेशको भाषिक विविधता अनुसार मातृभाषालाई सरकारी कामकाजमा समेट्ने कानूनी आधार तयार भएको छ। विधेयक अनुसार मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषालाई तीनका मौलिक लिपिमा सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था गरिएको छ। सामाजिक विकास मन्त्री गीता तिमुल सेनाले विधेयकलाई भाषिक न्यायका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताएकी छिन्। विधेयकमा नसमेटिएका विषयलाई नियमावली र कार्यविधिमा समावेश गरिने उनले बताइन्।
7: सबै नागरिकहरूलाई उहाँहरूको अस्तित्व सँगसँगै भाषा लिपि को संरक्षण गर्ने उद्देश्य सहित सरकार अगाडि बढेको कुरा म यहाँबाट अनुरोध गर्न चाहन्छु र त्यो सँगसँगै अब यो विधेयक ऐनको रूपमा अगाडि बढ्दै कतिपय नसमेटिएका विषयहरूलाई नियमावली र कार्यविधिबाट पनि समेटिने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु।
6: विधेयकले स्थानीय तहलाई पनि आफ्नो क्षेत्रमा बहुसंख्यक नागरिकले बोल्ने भाषालाई स्थानीय कानून बनाएर सरकारी कामकाजमा प्रयोग गर्न सकिने अधिकार दिएको छ। यसले प्रदेशभित्रका विभिन्न भाषिक समुदायलाई सार्वजनिक सेवा र सरकारी कामकाजमा आफ्नो भाषा प्रयोगको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रदेशको नामाकरणपछि उठेका चासोलाई सम्बोधन गर्ने गरी सबै समुदायको भावनालाई समेट्ने प्रयास गरिएको मन्त्री तिमल सेनाले बताइन्।
7: हामी सबैले नामाकरणदेखि यहाँसम्म आउँदाखेरि प्रदेशमा देखिएका कतिपय राजनीतिक असन्तुलन सँगसँगै विभिन्न किसिमका संघर्षहरूलाई पनि यहाँबाट सम्बोधन गर्नुपर्छ भन्ने उद्देश्य सहित हामी सकेसम्म सबैलाई अपनत्व हुने ढंगको चाहिँ विधेयक ल्याउनुपर्छ भन्ने उद्देश्य सहित यो सभाको माननीय जीवहरूको सबैको उद्देश्य सहित सरकार अगाडि बढ्ने कुरा पनि म यहाँ अनुरोध गर्न चाहन्छु।
6: प्रदेशमा बोलिने भाषाको संरक्षण प्रवर्धन र विकासका लागि सामाजिक विकास मन्त्रीको अध्यक्षतामा 19 सदस्यीय विज्ञ समूह गठन गर्ने प्रावधान पनि विधेयकमा राखिएको छ।
8: दशैं शुरू भएसँगै रोजगारीका लागि भारतबाट विभिन्न शहरमा गएका नेपाली घर फर्कन थालेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा चहल पहल बढ़ेको छ। उत्तराखण्ड, हिमाचल प्रदेश र दिल्ली तथा पंजाब लगायतका क्षेत्रमा काम गर्ने नेपालीहरू दशैं तिहार परिवारसँग मनाउन स्वदेश फर्कन थालेका हुन्। उनीहरू चाडपर्वपछि पुनः रोजगारीका लागि भारत फर्कने तयारीमा छन्। यात्रुको चाप बढ़ेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका र महेन्द्रनगर बस पार्क सहित 8 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षा जाँच कड़ा पारिएको प्रहरीले जनाएको छ।
6: सल्यानमा स्क्रब टाइफसको संक्रमण फैलिने क्रम रोकिएको छैन। साढे दुई महिनाको अवधिमा जिल्लाका 9 पालिकामा संक्रमितको संख्या 700 पुगेको छ भने संक्रमणका कारण 9 जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या घट्दै गए पनि रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। कान्तिपुर कर्मी विप्लव महर्जनले तयार पारेको सामग्री अबका क्रममा। दार्मा गाउँपालिकाबाट शुरू भएको स्क्रब टाइफसको संक्रमण फैलिँदै जाँदा साढे दुई महिनाको अवधिमा संक्रमितको संख्या 700 पुगेको छ। जिल्लाका 9 पालिकामा फैलिएको यो रोगबाट शनिबार विभिन्न स्थानमा गरिएको परीक्षणमा 19 जना थप संक्रमित भेटिएपछि कुल संक्रमितको संख्या 700 पुगेको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार दार्मा गाउँपालिकामा 523 जनाको परीक्षण गर्दा 223, कुमाख गाउँपालिकामा 303 मध्ये 81, बागचौर नगरपालिकामा 752 मध्ये 219, कालीमाटी गाउँपालिकामा 21 मध्ये 2, छत्रेश्वरी गाउँपालिकामा 130 मध्ये 42, कपुरकोट गाउँपालिकामा 170 मध्ये 60, बनगाड कुपिण्डे नगरपालिकामा 14 मध्ये 9, त्रिवेणी गाउँपालिकामा 6 मध्ये 1 र सिद्ध कुमाख गाउँपालिकामा 2 मध्ये 1 जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल सल्यानमा 843 जनाको परीक्षण गर्दा 57 जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा महिलाको संख्या सबैभन्दा बढ़ी छ। संक्रमणका कारण दार्मा गाउँपालिकामा 1 बालक, 1 महिला र 6 वृद्ध पुरूष गरी 8 जनाको तथा छत्रेश्वरी गाउँपालिकामा 1 महिलाको मृत्यु भइसकेको छ। बर्खा याममा बढ़ी देखिने स्क्रब टाइफस नियन्त्रणका लागि संघ प्रदेश जिल्ला र पालिकाका विशेषज्ञ सहितको स्वास्थ्य कर्मीको टोलीले शिविर सञ्चालन गरेर रोग पहिचान, उपचार तथा अनुसन्धान गर्दै आएको छ। बर्खायाम सकिएर हिउँद शुरू भइसक्दा पनि स्वास्थ्य सचेतनाको अभाव र स्थानीयले रोगबाट बस्ने उपायमा खासै चासो नदिँदा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। जंगलमा पाइने किर्णो जस्ता सूक्ष्म जीवले टोकेमा स्क्रब टाइफस लाग्ने भएकाले घाँसपात गर्दा पूरै शरीर छोपिने, कपड़ा लगाउन, घुँडासम्म छोपिने बुट र हातमा पंजा लगाउन तथा घर वरिपरिका झाड़ी सफा गर्न स्वास्थ्य कर्मीले सल्लाह दिँदै आएका छन्। तर स्थानीयले व्यवस्था गर्दा रोग पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा विजालले बताए। बर्खायाममा बढ़ी देखिने स्क्रब टाइफसका संक्रमितको संख्या जाड़ो शुरू भएपछि पहिले भन्दा घटेको उनले जानकारी दिए। उनका अनुसार शनिबार मात्रै विभिन्न पालिकामा 58 जनाको किटद्वारा परीक्षण गर्दा 19 जनामा संक्रमण पुष्टि भएको थियो। 8 जनाको मृत्युसँगै दार्मामा पछिल्लो समय स्क्रब टाइफसका बिरामी घटे पनि संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले बताए। रोग नियन्त्रणका लागि परीक्षण र उपचारलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए। शुरूमा रोग पहिचान हुन नसक्दा बिरामीले चिकित्सकको सल्लाह बिना मेडिकलबाट कड़ा खालका औषधि किनेर सेवन गर्ने गरेको र त्यसको असरले दीर्घ रोगीको मृत्यु भएको उनको भनाइ छ। पछिल्लो समयमा भने कसैको मृत्यु नभएको उनले बताए। कुमाख गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरेर 2 साता अघि परीक्षण गर्दा 303 मध्ये 81 जनामा संक्रमण भेटिएको थियो। पछिल्लो समयमा संक्रमित कमै भेटिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए। ग्रामीण क्षेत्रका सर्वसाधारण कृषि पेशामा निर्भर छन्। गाउँघरमा खेतीपाती र पशुपालन गर्ने तथा सावधानी नअपनाई दैनिक जसो जंगलमा घाँस दाउरा गर्न जाने चलन छ। बर्खायाम पूर्ण रूपमा नसकिएकाले जंगलमा पाइने किर्णो झनै सक्रिय रहेको र संक्रमितको संख्या घटे पनि रोग पूर्ण रूपमा नियन्त्रणमा नआएको ओलीले बताए। संक्रमित घट्दै गएपछि स्थानीय त्रासमुक्त भएको उनको भनाई छ।
8: बर्खायाममा बन्द गरिएको कञ्चनपुर स्थित शुक्लाफाँडा राष्ट्रिय निकुञ्जको जंगल सफारी मंगलबारदेखि खुला हुने भएको छ। दशैं तिहारमा घुमफिरका लागि आउने पर्यटकलाई लक्षित गरी मुख्य रोड खुला गर्न लागि निकुञ्जले जनाएको छ। निकुञ्जका संरक्षण अधिकृत पुरूषोत्तम वाग्लेका अनुसार माझगाउँबाट बाबाताल, रानीताल हुँदै शुक्लाफाँडा घाँसे मैदान र बारकौला हुँदै माझगाउँ फर्कने रूट खुला गरिएको हो। निकुञ्जको 54 वर्ग किलोमिटरमा फैलिएको घाँसे मैदानमा पछिल्लो गणना अनुसार 2300 भन्दा बढी बारासिंगा छन्। यहाँ 50 वयस्क बाघ र 23 गैंडा पनि छन्। यति धेरै वन्यजन्तु भए पनि निकुञ्जमा वार्षिक 3500 मात्रै पर्यटक पुग्ने गरेका छन्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको दस्ता मजाले दस्ता
9: सैनिकको 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर 1 एडहेसिभ ब्रान्ड राज्यको दस मजाले दस्ता
2: ओहो जेठा, बजार हिँड कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छेस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नि किन्ने नि लाटा।
3: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
9: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
3: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
5: उल्लास भए अरू किन खोज्ने?
6: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। 2 अर्ब रूपियाँ भन्दा बढ़ीको लगानीमा बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चीनी उद्योगले आगामी फागुन अन्तिम सातादेखि उत्पादन शुरू गर्ने भएको छ। चीनी उद्योगको लगानीमा गुलरिया 12 स्थित दुधामा करिब 18 बिघा क्षेत्रफलमा चीनी उद्योग स्थापना गरिएको हो। पछिल्लो 2 वर्षमा बर्दियामा 2 वटा चीनी उद्योग स्थापना भएका छन्। यसअघि राजापुर नगरपालिका 5 बदालपुरमा करिब 2 अर्ब 50 करोड़ रूपियाँको लगानीमा चीनी कारखाना निर्माण भएको थियो। सुगर एण्ड केमिकल इण्डस्ट्रीज प्रालिका महाप्रबन्धक श्रीकृष्ण मेहताले सो चीनी उद्योगमा हाल 550 जनाले रोजगारी पाएको बताए। उद्योगले पहिलो चरणमा दैनिक 25 देखि 35 हजार क्विन्टल उखु पेलेर चीनी उत्पादन गर्ने जनाएको छ। उद्योगका अनुसार हाल किसानले 800 बिघामा उखु खेती गरेका छन्। थप 3 हजार बिघामा उखु खेती गर्न किसानले निवेदन दिएका छन्।
8: बाढ़ी पहिरो अवरूद्ध पर्वतको मालढुङ्गादेखि मुस्ताङसम्मको कालीगण्डकी करिडोर 3 दिनभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाइएको छ। असोज 9 देखि 11 गतेसम्मको वर्षापछि 202 किलोमिटर सड़कका लागि सड़कका विभिन्न 65 स्थानमा क्षति पुगेको छ। म्याग्दीको तल्लो बैसरीदेखि पोखरे बगरसम्म पहिरो हटाउन 4 वटा स्काभेटर परिचालन गरिएका छन्। यता धरमखोलाको बाढ़ीले बगाएको बागलुङको ताराखोला जाने सड़क अझै अवरूद्ध छ।
6: खान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकी देश जीबुटीबाट यमनतर्फ जाँदै गरेको आप्रवासी सवार डुंगा पल्टिँदा कम्तीमा 109 जनाको मृत्यु भएको छ।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860964000
3: र 9919327375।
4: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97492522।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9916655553 र 9943318049।
4: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने
5: पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रूप बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन, तीन पालिकामा सबैभन्दा धेरै क्षति, खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन।
1: कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्ती निकायलाई प्रचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
0: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता, राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीको टिप्पणी।
2: योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
0: पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन, काभ्रेतर्फको बीपी राजमार्गमा पुनर्निर्मित सड़कबाटै आवागमन, बेनी जोमसोम सड़क अस्थायी रूपमा खुल्यो, कोशी बागमती र कर्णालीका केही स्थानमा आज राति पानी पर्ने सम्भावना।
3: कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित, जीतसँगै 26 अंक सहित नेपाल 6 स्थानमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: दशैं तिहार लगायतका नेपालीहरूको प्रमुख चाडपर्व नजिकिएसँगै सड़कमा सवारी साधनको चाप पनि बढ़ेको छ। क्षमताभन्दा बढ़ी यात्रु राख्दा दुर्घटनाको जोखिम पनि बढ़छ। यात्रा गर्नु अघि सवारी साधनको अवस्था, चालकको व्यवहार र आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ। तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यात्रुको भूमिका महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
5: गोर्खाको चुमनुर्बी गाउँपालिका 6 अन्तर्गत लाग्पादेखि चुम्लिङ बीचमा ठूलो पहिरो खस्दा बूढी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीका कारण पाँचजना सम्पर्कविहीन भएका छन्। पेडीगोटमा रहेका दुई महिला सहित पाँचजना बेपत्ता भएका छन् भने नेपाली सेनाको हेलिकप्टर मार्फत 82 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीले चुमनुर्बी, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल, पक्की पुल, जलविद्युत आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
6: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा तनहु नगरवासीमा एसएमएस पठाइयो र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले त्यहाँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पूर्ति कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्ती निकायलाई प्रचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
5: प्राधिकरणका अनुसार बाढ़ीले चुमनुर्बी गाउँपालिका 3 न्याकचेतबाट सिर्दीवास जोड्ने झुलुङ्गे पुल बगाएको छ। गोर्खाको धार्चे गाउँपालिका 5 स्थित माछी खुलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20 देखि 22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेती स्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्राधिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
7: तीनवटा पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार घर र 102 घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा 64 घर परिवारको 130 प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षतितर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ। झोलुङ्गे 2, मोटरेबल 2, अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको सन्दर्भमा, मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्टलेस पिपुल अहिलेसम्म 5 जना हुनुहुन्छ, खोज्ने काम चाहिँ आज एक चरणमा भयो तर चाहिँ कहीँ कतै सुइँको पाउन सकिएन, यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यु गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था उसको समन्वय सहयोगमा भइरहेको छ।
5: चुम्नुब्री गाउँपालिका 3 सलेरी स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। दुईवटा टेलिफोन टावर, 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 नेपाल प्रहरीका 133 सशस्त्र प्रहरी बल नेपालका 177 जना गरी कुल 437 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क संचालन तथा बेली ब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो 2 दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि

0: परिवर्तन ल्याउने तथा बाल बालिकाको शिक्षा स्वास्थ्य र अधिकार संरक्षणमा जोड़ दिनुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम अधिकृत राम बहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाउँदै ओलीले अहिलेको समय आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
1: अहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर हेरिरहन्छ। हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
0: कांग्रेस 15 महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
2: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 20 अङ्क जोड्दै लिग दुईको अङ्क तालिकामा छ।

0: छिटो स्थानमा उक्लिएको छ।
1: सन्तोषी रावत बुढी गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
2: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौं भने
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्वद्वय विषय नगर्सी र बांगे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
9: गोर्खाको बुढी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईँको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
2: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौं भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर, 1114 स्वास्थ्य प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस, एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
9: तपाईले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाई भएको ठाउँसम्म आउन मद्दत पुग्छ। बेत्रावतीमा बेली ब्रिज सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो, अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
10: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने, पुलको नजिक जाने, खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ। र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउनु सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्साइभेटरहरू चाहिँ आवाजावत गर्नु हुँदैन। यसमा चाहिँ सानो लाइट गाडीहरू टु वे नै चल्न सक्छ र वान वे भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजावत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाँचिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर वान वे अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
9: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेत्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ, तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नुअघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिनीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
11: उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। रुवाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
9: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला हाम्रो पालो।
14: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 322 खण्डमा छौं। पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रुगाखोकी, निमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
11: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भएको हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुघाखोकी लागिरह हुन्छ, पखाला लागिरह हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुघाखोकी लाग्दैमा नहात्तिनुहोस् है, पखाला लाग्दैमा नहात्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुघाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ। तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या, हेर्नु सोच त्यहाँ जान्छ। किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ, तीनदेखि पाँच दिनसम्म उसलाई खोकी लाग्न सक्छ। खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छौ, जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो जहाँ चाहिँ अब म्युकसहरू जम्या थियो त्यो पुरै निस्किन कहिलेकाहीँ तीनदेखि छ हप्ता लाग्दो रहेछ। अब त्यो छ हप्ता लाग्दैमा हामीले छ किसिमको एन्टिबायोटिक छवटा डाक्टर भेट्नु पर्दैन, त्यहाँ चाहिँ हामीले के बुझ्नु पर्छ, ए यो चाहिँ अलि समय लाग्ने हो, हामीले त्यसमै हो होम रेमेडिजहरू आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने, अदुवा लसुन यिनीहरूको सेवन गर्ने र यसमा चाहिँ स्टिम लिने, धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने, त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ। त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो। सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुघाखोकी झाडा पखालामा आत्तिनु पर्दैन, त्यो एक्सपोज हुन दिनुपर्छ अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ। त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ, तर गाउँ घरमा माटो धुलोमा खेलेका पोखरीमा नुहाएका बाख्राको गोठमै चाहिँ हुर्केका भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन। वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ, आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ। जस्तो गर्मी याममा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ। सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ पातलो लुगा लाउँछौँ, त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू बाक्लो लुगाहरू लाउनु पर्छ। र अर्को के देखिया छ भने शरीरको इम्युनिटी रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ, र यसरी एक्कासी मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन, किनभने वातावरणको टेम्परेचर हाम्रो बडीको टेम्परेचर फरक हुन्छ. त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ. सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ. सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने, मौसमी रुगाको केहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ. सो यसमा चाहिँ हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ बेसिकली. एउटा चाहिँ हाम्रो पहिरनमा जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने, जस्तो न्यानो लुगा लाएर हामीले बस्यौँ नाक कान यिनीहरू छोपेर बस्यौँ पनि चिसोमा पनि हामीलाई रुगा लाग्दैन.
14: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौंला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
1: बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन भएका छन्. तीन पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ. खोज उद्धार तथा राहतका लागि 400 धेरै सुरक्षाकर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ. नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू गरिएको छ. खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ. राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो. र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो. जीतसँगै
15: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
8: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 9865349444
11: र 0295901055।
12: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
13: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको
15: एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गोटिङको दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 98422267।
17: नमस्कार है वडा अध्यक्षज्यू।
18: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
17: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
18: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
17: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
18: यो मेरो सुट त। हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
17: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
19: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
20: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
21: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
22: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
16: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
24: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन त काका?
24: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
24: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
24: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
24: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
24: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
24: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: प्रोप्राइटर सुनु एन भीम कदाइली।
24: सम्पर्क 0294400084 र 98040485877।
25: आयो सबको घर घरमा।
26: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
27: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
26: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
28: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
0: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुमलिन्टार एयरपोर्ट।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: तपाईँको बिहे भयो?
1: छैन। तिमीलाई कस्तो छ?
0: बाँचेकै छु।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

धार्मिक फुलबारी भित्र फुलेका धरतीका सबै फूलहरू भन्नुपर्छ एउटी माला ल्याउनुहुन्न विभेदकारी भूलहरू भन्नुपर्छ एउटी माला ल्याउनुहुन्न विभेदकारी भूलहरू टाँगिँदैछ नैतिकताद्वारा टाँगिँदैछ नैतिकताद्वारा विश्वभरि दिव्य गानका तुलहरू टाँगिँदैछ नैतिकताद्वारा विश्वभरि दिव्य गानका तुलहरू धेरै फूलहरूका एउटै माली हामी धेरै फूलहरूका एउटै माली हामी एउटै कुलहरू एउटै कुलहरू प्रभातकालीन नमस्कार ओम शान्ति शुभ प्रभात सेवारो टाँसी दिले अनि फ्याफुल्ला।

सुस्तरी सुस्तरी शुद्ध पवनको स्पर्श सँगै सँगै चरा चुरुङ्गीहरूको चिरबिरको मन्द साङ्गीतिक ध्वनिको साथमा शुद्ध एवं शान्त वातावरणमा रमाउँदै बिहानीको यो नयाँ समयको आगमन सँगसँगै हरेक श्रोताहरूको मन र मस्तिष्कलाई दिव्य ज्ञान अनि आध्यात्म ज्ञानले रिफ्रेस गर्नको निम्ति बिहानी कार्यक्रम आध्यात्म जागरण लिएर रेडियो संघ सभा 95.5 मेगाहर्जको बाटो गरेर हरेक श्रोताहरूको घर घरमा रेडियो सेटको माध्यमबाट म कार्यक्रम प्रस्तुता उपस्थित भइसकेकी छु स्टुडियोमा। श्रोता सधैँ जस्तो यहाँहरू माझमा कार्यक्रम आध्यात्म जागरण लिएर उपस्थित भएकी नै छु र यहाँहरू पनि कार्यक्रम सुन्नको निम्ति तम तयार भएर रेडियोको ट्युन अन गरी बस्नुभएको पक्कै पनि छ भन्ने आशाको साथमा र कार्यक्रम सुन्नको निम्ति तम तयार भएर रेडियो ट्युन अन गरी कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई कार्यक्रम आध्यात्म जागरणमा हार्दिक स्वागत एवं न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। श्रोता आज पनि यहाँहरूमा मैले यो नवरथा विशेषको प्रोग्राम लिएर आएकी छु। बडा दशैंको शुभारम्भ सँगसँगै नौ दुर्गाको महिमा गाइन्छ। नव दुर्गाको नौ स्वरूपमा प्रत्येक दिन प्रत्येक रूपको नै महिमा गर्ने गरिन्छ, पूजा अर्चना वन्दना गर्ने गरिन्छ भने आज दोस्रो दिन बडा दशैंको नवरथाको दोस्रो दिनको रूपमा यहाँहरू माझमा नवरथाको विशेष महत्व साथसाथै विशेष दिनमा देवीहरूको महिमाको महत्व लिएर म यस कार्यक्रममा उपस्थित भइसकेकी छु चर्चा परिचर्चा गर्नको निम्ति र यसको आध्यात्मिक रहस्यलाई रहस्य उद्घाटन गर्नको निम्ति। श्रोता यो आध्यात्मको बसाईलाई सार्थक बनाउनको निम्ति यहाँको पनि साथको नितान्त आवश्यकता पर्दछ। पक्कै पनि यहाँले कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ भन्ने आशाको साथमा यो आध्यात्मको दैलोलाई यो मिठो साङ्गीतिक कोसिलीबाट खोल्न चाहन्छु। त्यसपछि विविध चर्चा परिचर्चाका विषय लिएर आउँछु नै। सुन्दै गर्नुहोला रेडियो सङ्घ सभा।

आदरणीय श्रोता महानुभावहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्जको तरंगबाट बिहानी कार्यक्रम आध्यात्म जागरण। आध्यात्म जागरण कार्यक्रम यहाँहरूले पूर्वी पहाड़का विभिन्न स्थानहरूमा तेह्रथुम, धनकुटा, भोजपुर, संखुवा सभा, ताप्लेजुङ लगायत विविध स्थानहरूमा सुन्न सक्नुहुनेछ र पूर्वी पहाड़का कुना कन्दरामा गुन्जिने यो हाम्रो आवाज रेडियो संखुवा सभा 95.5 मेगा हर्जबाट आध्यात्म जागरण कार्यक्रम यहाँहरू सुन्दै हुनुहुन्छ। श्रोता, हाम्रो कार्यक्रमलाई यहाँले संसारैभरिबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ। हाम्रो अफिसियल वेबसाइट www.radiosankhuwasabha.com लगन गरेर रेडियो संखुवा सभाको आफ्नै एप्सको माध्यमबाट, डिजिटल नेपाल एप्सको माध्यमबाट, साथसाथै हाम्रो पात्रोको माध्यमबाट पनि कार्यक्रम सुनेर साथ दिन सक्नुहुनेछ भने, साथसाथै हाम्रो कार्यक्रमलाई यहाँले फेसबुकको माध्यमबाट, फेसबुक लाइभबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ र यहाँका अत्यन्तै मार्मिक अनि अत्यन्तै सुझावहरू हामीलाई आवश्यकता छ। यी सुझावहरू यहाँहरूले यिनै माध्यमबाट पनि दिन पठाउन सक्नुहुनेछ। आदरणीय श्रोता महानुभावहरू, वास्तवमा अहिले नवरात्रीको समय चलिरहेको छ, नवरात्रको विशेष समय चलिरहेको छ। 9 दिनसम्म नवदुर्गा भवानीको 9 स्वरूपलाई याद गर्ने गरिन्छ, उहाँको महिमालाई याद गर्ने गरिन्छ, वन्दना गर्ने गरिन्छ। यसै पर्वको यादगार स्वरूप विशेष कार्यक्रम लिएर म कार्यक्रम प्रस्तुता यहाँहरू माझमा उपस्थित भएकी छु। श्रोता, हामीले 9 दुर्गाको 9 स्वरूप मध्ये हिजोको दिनमा दुर्गाको पहिलो स्वरूप दुर्गा भवानीको पहिलो रूप सैनी पुत्रीको बारेमा चर्चा गरिसकेका छौं भने, आज दुर्गा भवानीको दोस्रो स्वरूप, दोस्रो शक्ति स्वरूपाको रूपमा मा ब्रह्मचारिणीको विशेषता, उहाँको वास्तविकता, ब्रह्मचारिणी माताको महिमालाई यहाँहरू माझमा सुन्नेछौ, पस्किनेछौ। पक्कै पनि नवरात्रको दोस्रो दिन माता दुर्गाको 9 रूप मध्ये दोस्रो रूप ब्रह्मचारिणी रूपको पूजा गर्ने गरिन्छ। यस घड़ीमा जमरा स्थापना गरी जमरालाई जसरी स्थापित गरिन्छ घर घरमा, त्यसपछि देवीको आराधनाको शुभारम्भ गरिन्छ। देवीको आराधनाको शुभारम्भ गर्न साथसाथै प्रत्येक दिन प्रत्येक देवीको महिमा गाइने गरिन्छ। यसैले आज दोस्रो दुर्गा भवानीको स्वरूप मध्ये दोस्रो स्वरूप ब्रह्मचारिणी स्वरूपको आज पूजा वन्दना अर्चना गर्ने दिन। मा दुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी स्वरूप किन भनिन्छ आज मातालाई ब्रह्मचारिणी माता? श्रोता, देवी ब्रह्मचारिणीको दोस्रो स्वरूप ब्रह्मचारिणीको रूपमा रहनुको अर्थ ब्रह्मचारिणी अर्थात ब्रह्मचर्य व्रतको पालना गर्नेवाला, जसले ब्रह्मचर्यलाई जीवनमा पूर्ण रूपले धारण गरेकी थिइन्। पवित्रताको प्रतिमूर्तिको रूपमा ब्रह्मचारिणी देवीलाई हामी भन्न सक्छौ। श्रोता, देवी ब्रह्मचारिणीको स्वरूप अत्यन्तै तेजस्वी स्वरूप, जुन स्वरूप हामीले एउटा जड चित्रमा देख्ने गरेका छौ। ब्रह्मचारिणी देवीको हातमा, दाहिने हातमा जप गर्ने रुद्रमाला र बायाँ हातमा कमण्डलु देखाइएको हुन्छ। त्यसै श्रोता, ब्रह्मचारिणी अर्थात ब्रह्म शब्दको अर्थ हुन्छ तपस्या गर्नु र चारिणी अर्थात आचरणमा ल्याउनु, अर्थात जसले तपस्यालाई आफ्नो जीवनको आचरण बनाएको छ उसलाई नै ब्रह्मचारिणीको नाम दिइँदो रहेछ। पक्कै पनि श्रोता, निरन्तर एक परमात्माको यादमा तपस्यामा तल्लीन रहने प्रतीकको रूपमा ब्रह्मचारिणी देवीको स्वरूपलाई मान्न सकिन्छ। शास्त्रहरूको आधारमा यसरी आज ब्रह्मचारिणीको व्याख्या गरिएको छ। भनिन्छ, वेदस्य तत्व तपो ब्रह्म, अर्थात वेद तत्व र ब्रह्म शब्द यी तीनटा शब्दबाट बनेको हुन्छ। श्री ब्रह्मचारिणी माताको स्वरूप अत्यन्तै सभ्य अनि भव्य स्वरूप देखाइने गरिन्छ र यसरी महिमा गाइने गरिन्छ। दाहिने हातमा जप गर्ने रुद्रमाला र बायाँ हातमा कमण्डलुको स्वरूपमा अलंकृत देखाइन्छ।
त्यस्तै श्रोता ब्रह्मचारिणी देवीको कथा अनुसार पूर्व जन्ममा हिमालय पर्वतकी पुत्रीको रूपमा जन्म भएको थियो र त्यो बेलामा देवर्षि नारदको आज्ञा अनुसार आदेश अनुसार शिवपति पाऊ भनेर आज ब्रह्मचारिणीको पहिलो स्वरूपले देवी उमाले उनको आदेश अनुसार घोर जंगलमा गएर त्यो गुप्त कुठा भित्र गुप्त गुफा भित्र बसेर कठोर तपस्या गर्नुभएको थियो। त्यो कठोरताको साथमा निराहार व्रत बस्नु भएको थियो। 100 वर्षसम्म घाँस फलफूल र सुक्खा चिज खाएर नै त्यो समयलाई काट्नु भएको थियो भने कयौं दिन त कुनै चिज पनि नखाइकन कठोर भन्दा कठोर व्रत बस्नु भएको थियो। किनकि आज शिवलाई पति पाउने ठूलो इच्छा थियो, त्यसैले गर्दा ब्रह्माबाट उनलाई शिवपति प्राप्त गर्ने वरदान प्राप्त गरेको थियो र त्यसबाट नै घोर तपस्या कठोर तपस्याद्वारा जीवनलाई कठिन भन्दा कठिन परिस्थितिबाट पनि अलग गराएर उपरान्त स्थितिमा परमपिता परमात्मा शिवसँग सम्बन्ध गाँस्ने लक्ष्य अनुसार अगाडि बढेर तपलाई जीवन बनाएको कारणले गर्दा उनको नाम आज ब्रह्मचारिणी बन्न गएको रहेछ। श्रोता, शिव पति पाऊ भनेर पति प्राप्तिको लागि गरेको यो तपस्विनी स्वरूपलाई नै ब्रह्मचारिणी स्वरूप भनिन्छ। वास्तवमा ती ब्रह्मचारिणी जसले आफ्नो जीवनलाई परमात्मा पितालाई आफ्नो परमात्मा पतिको रूपमा स्वीकार गरेका छन्, सर्वसम्बन्धले आज आफ्नो जीवनलाई सर्वस्व स्वाहा गरेका छन्, तिनी ब्रह्मचारिणी देवीको यादगार आज जल रूपमा पनि आजको दिनमा संसारभरि धुमधामसँग देवी ब्रह्मचारिणीको पूजा अर्चना गर्ने गरिन्छ। यही सन्दर्भ अनुसार अहिलेलाई भने यो मिठो साङ्गीतिक उसैली यहाँहरू माझमा ब्रह्मचारिणी देवीको विषय अन्तर्गतको गीत राख्छ।

0: आदरणीय श्रोता महानुभावहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्जको तरङ्गबाट प्रभावकालीन कार्यक्रम आध्यात्म जागरण। आध्यात्म जागरण कार्यक्रम सधैँ जस्तो यहाँले बिहानको समयमा यो आधा घण्टाको बसाईमा सुन्न सक्नुहुनेछ र विविध पर्व विशेष अनि हाम्रा रीतिरिवाज सँगसँगै परिस्थितिभित्र भइरहेका हरेक नकारात्मक कुराहरूलाई सकारात्मकमा परिवर्तन गर्ने साथसाथै आध्यात्म ज्ञानका रहस्यलाई यहाँहरू माझमा प्रस्तुत गर्ने गरिन्छ र यहाँले यसलाई लिन सक्नुहुनेछ। श्रोता, आजको यो आध्यात्मको बसाईमा हामी चर्चा गर्दैछौ देवी दुर्गाको 9 स्वरूप मध्येको दोस्रो स्वरूप ब्रह्मचारिणी स्वरूपको बारेमा। ब्रह्मचारिणी माता अर्थात जसले यति धेरै तपको माध्यमबाट यस्तो शक्ति प्राप्त गर्नुभएको थियो, जुन शक्ति स्वरूपलाई याद गर्नाले हरेकको मनोकामना पूर्ण हुन्थ्यो, त्यसैले उनलाई मनोकामना देवी पनि भन्न सकिन्छ। साथै तपस्वी स्वरूप ब्रह्मचारिणी स्वरूपको अर्थ हो उनी कठिन भन्दा कठिन संघर्षमा पनि कर्तव्यमा विचलित नभइकन अटल अचल अखण्ड रहेको कारणले गर्दाखेरि ब्रह्मचारिणी स्वरूपको त्यो अटल रूपलाई आज संसारैभरि सबैले याद गर्ने गर्छन्। मनोकामना पूर्ण गर्ने माताको रूपमा पनि सबैले याद गर्छन् भने उनको याद, उनको तपस्या, उनको वन्दनाबाट सर्वसिद्धि प्राप्त हुन्छ भन्ने पनि मान्यता छ। यसै भगवती माता ब्रह्मचारिणी देवीको पूजा गर्दाखेरि तप, त्याग, वैराग्य, सदाचार, संयममा रहेर गर्नुपर्दछ। साथै श्रोता, आज फलफूल, अक्षता, चन्दन, दही, दूध, घिउ, महले पूजा गर्ने, पान सुपारी सहित दक्षिणा राखेर पूजा गर्ने, नवग्रह, 10 दिक्पाल, नर देवता सबैलाई अर्पण गर्ने गर्नुपर्छ भनेर दुर्गा वन्दनामा गर्ने गरिन्छ। वास्तवमा यसरी पूजा गर्दाखेरि नै सबैको कल्याण हुन्छ भनिन्छ। श्रोता, वास्तवमा आज हामीले हाम्रो मनलाई एउटा शुद्ध स्थान बनाएर कर्म गर्दा कर्म नै एउटा यज्ञ र पूजा रहेको छ। त्यसभित्र सारा संसारका हरेक नवग्रह, हरेक प्रकृति, हरेक व्यक्ति, हरेक वस्तु विशेष शुभ संकल्पका आज शुद्ध भाइब्रेशन फैलाउँछ भने नै हरेक व्यक्ति, हरेक मनसंकल्प, हरेक ग्रह, उपग्रह र प्रकृतिको कल्याण हुन सक्दछ भन्ने कुराको यादगार नै रहेको छ। त्यस्तै श्रोता, ब्रह्मचारिणी माता अर्थात ज्ञानकी माता, माता सरस्वतीको स्वरूप उनको स्वरूपलाई मानिन्छ। तपस्या स्वरूप अर्थात सदैव मनलाई एक उस आशुतोष परमात्मा प्रति निरन्तर समर्पण गर्नु, निरन्तर उसको यादमा रहनु, त्यसैको प्रतीक आज ब्रह्मचारिणी स्वरूप माताको दाहिने हातमा रुद्रमाला, जपको माला देखाइन्छ। पक्कै पनि जप गर्नु भनेकै निरन्तर स्मरण गर्नु हो। रुद्र अर्थात शिवको प्रतिमा, शिव परमात्माको निरन्तर याद गर्नु, जसको लागि आज व्रत बस्नु भनिन्छ। व्रत बस्नु भनेको नराम्रो कुराको, नराम्रो बोली, नराम्रो विचार, नराम्रो सोच, नराम्रो किसिमको कर्म र खानपान, यी सम्पूर्ण कुराको पवित्रताको व्रत बस्नु नै वास्तवमा सच्चा व्रत हो, जसको लागि दृढता धारण गर्नु। साथसाथै भनिन्छ, 100 वर्षसम्म सारा जीवन बिताएर ब्रह्मचारिणी स्वरूपमा रहनु भएको थियो, तपस्वी स्वरूपमा रहनु भएको थियो, जसको प्रतापले नै उहाँ आज संसारमा ब्रह्मचारिणीको रूपमा चिनिनुहुन्छ र उसको ब्रह्मचर्य अनि पवित्रताको आज संसारैभरि गाथा गाइन्छ। वास्तवमा श्रोता, यो संगम युगको 100 वर्षको अवधिभित्र स्वयं शिव परमात्मा हामी सम्पूर्ण आत्मालाई आफ्नो देवी, आफ्ना अर्धाङ्गिनी बनाउन खोजिरहनु भएको छ। हर कुराको हामीलाई हिस्सेदार बनाउन खोजिरहनु भएको छ। आज सादा जीवनको लक्ष्य उहाँले सिकाइरहनु भएको छ, जसको यादगार स्वरूप ब्रह्मचारिणी माताले पनि जमीनमा नै आफ्नो कैयौं जीवन बिताएर विभिन्न किसिमका कन्दमूलको साथमा आफ्नो जीवनलाई उहाँले जिउनु भएको थियो। यसैको यादगार स्वरूप देखाइयो भने सांसारिक वस्तु, व्यक्ति, वैभव, पदार्थको आकर्षणबाट पूर्ण रूपले अलग हुनु, देहबाट पनि अलग आत्मस्मरणमा रहेको एउटा कर्मको यादगार स्वरूप ब्रह्मचारिणी स्वरूपमा हामी देख्ने गर्छौं र उहाँको महिमा गाउने गर्छौं। साथै श्रोता, माता ब्रह्मचारिणीको जुन बायाँ हातमा कमण्डलु देखाइन्छ, त्यो कमण्डलुको अर्थ नै हो। वास्तवमा कमण्डलु बोकेर कहीँ माग्न जाने त पक्कै पनि होइन। जसभित्रको पानी आज गंगा जल भनिन्छ, जो कहिले पनि सकिँदैन थियो अरे, यस्तो किसिमको व्याख्या गरिन्छ। वास्तवमा हातमा देखाइएको कमण्डलुको प्रतीक नै बुद्धिरूपी भाँडाको प्रतीक हो, जसमा सदैव परमात्मा ज्ञान अमृत नै श्रवण गर्नुपर्दछ, जसको पान गर्नुपर्दछ, जुन ज्ञानलाई जति बाँडे पनि केही पनि सकिँदैन, रित्तिँदैन, झन बढेर जान्छ। ज्ञान अमृत कलशको प्रतीक हो भने हातमा कमण्डलु देखेको, जो वास्तवमा परमात्माबाट ज्ञानको कलश तिनी कन्या, तिनी ब्रह्मचारिणी, तिनी तपस्वी आत्मालाई मिलेको छ, जसले सारा संसारमा ज्ञानको गंगालाई बगाउन सक्दछ। यसै श्वेत वस्त्रधारिणीको रूपमा आज ब्रह्मचारिणी देवीको स्वरूप देखाइन्छ। त्यो शुद्धता कान्तिको प्रतीक हो, दिव्यताको प्रतीक हो। श्रोता महानुभावहरू, ब्रह्मचारिणीको सच्चरित्रको प्रतीक हो, ब्रह्मचर्य व्रतको पालन गर्नुको विशेष शक्तिको स्वरूपको प्रतीक हो। त्यसैले आज संसारैभरि ब्रह्मचारिणी स्वरूपको पूजा गर्ने गरिन्छ, स्मरण गर्ने गरिन्छ। वास्तवमा अहिलेको समयमा भइरहेको मानवका चारित्रिक पतन अनि कलुषित जीवन जसले पदभ्रष्ट बनाइरहेको छ, यस्तो भ्रष्ट जीवनबाट मुक्त प्राप्त गर्न शिक्षा मिलोस् भनेर नै आज यसरी पूजा वन्दना गर्ने गरिन्छ। आज मानवको बुद्धि जुन भ्रष्ट भएर पशु बुद्धि भनिरहेको छ, यस पशु बुद्धिलाई सद्बुद्धि मिलोस् भन्ने शुभेच्छा यस नवरात्रि पर्वको आजको दिनबाट हामीलाई मिल्न सक्दछ। त्यसैले यस स्वरूप समस्त शक्तिहरूलाई एकाग्र गरी बुद्धिलाई, विवेकलाई धैर्यसँग सफलताको बाटोमा हिँड्न सिकाउने स्वरूप हो। त्यसैले ब्रह्मचारिणी स्वरूपको याद गर्दा, ध्यान गर्दा, विशेष हाम्रो शरीरको सात चक्र मध्ये स्वाधिष्ठान चक्रलाई हामीले फोकस गरेर ध्यान गर्नुपर्ने जरूरी हुन्छ, जसले हाम्रो जीवनमा ब्रह्मचर्यको व्रतको पालना गर्ने शक्ति मिल्दछ, पवित्रताको शक्ति मिल्दछ भने विभिन्न रोग व्याधिबाट हामी मुक्त हुन पनि सक्छौ, शारीरिक आरोग्यता पनि प्राप्त हुन सक्दछ र सर्व मनोकामना, सर्व सिद्धिहरू प्राप्त गर्न सकिन्छ। त्यसैले मा ब्रह्मचारिणी समान बन्ने शुभ संकल्प राख्दै जीवनलाई अगाडि बढ़ाऊ भन्ने शुभेच्छा यहाँहरूमा आज प्रकट गर्दै अब हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। जहाँ जाँदै यहाँहरू महात्मा यस मिठो सांगीतिक कसरी छोड्दै मा ब्रह्मचारी समान बन्ने शुभ संकल्प राख्दै कार्यक्रम प्रति थप सल्लाह सुझाव भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क ठिकाना रेडियो संखुवा सभा 95.5 मेगाहर्जको स्टुडियो खानबारी 1 बुद्ध टोल जिल्ला समन्वय समिति जाने बाटोको लाइनमा पर्दछ भने ब्रह्मा कुमारी राज्य उपसेवा केन्द्र खानबारी 1 देवकोटा चोकमा अवस्थित रहेको छ। पक्कै पनि यहाँले सम्पर्क गर्न सक्नुहुनेछ भन्दै कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म पनि आजको श्रृंखलाबाट बिदा माग्न चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्, मंगल रहोस्।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: आज विक्रम सम्वत 2083 साल असोज 26 गते सोमबार आश्विन कृष्ण द्वितीय 12 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: भोटेको शिवपछि बुढी गण्डकीको दुःख, भौतिक संरचना तहस नहस, छ जना बेपत्ता, बेलैमा सूचनाले ठहर्यो मानवीय क्षति, जोखिममा नागढुङ्गा मुग्लिन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले पालिकामै लाइसेन्स सेवाग्राहीलाई सहज शीर्षकको शुभ समाचार।
0: पछिल्लो समय आफ्नै पालिकाबाट सवारी चालक अनुमति पत्र लाइसेन्स प्राप्त हुन थालेपछि सेवाग्राहीलाई सहज भएको छ। यातायात व्यवस्था कार्यालय बर्दिवास महोत्तरीले सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सेवाग्राहीको लाइसेन्स पालिकाहरूलाई हस्तान्तरण गरेर सजिलैसँग सेवाग्राही समक्ष पुर्याउने अभियान थालनी गरेको हो। यो सेवाले लाइसेन्स छापिएर आएपछि लिन यातायात व्यवस्था कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। सर्लाहीको हरिवन नगरपालिका छ घुर्कौलीका सीताराम मैनालीले भर्खरै आफूले पालिकाबाट लाइसेन्स प्राप्त गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यातायात व्यवस्था कार्यालयको यो कदमप्रति खुशी लाग्यो। मैले पनि हाम्रै स्थानीय तहबाट केही दिन अघि मात्र लाइसेन्स प्राप्त गरे। सर्लाहीका छवटा पालिकाका लाइसेन्स यातायात व्यवस्था कार्यालय बर्दिवासबाट पालिकामै आइसकेको छ। लालबन्दी, हरिवन, बरहथवा, ईश्वरपुर, चन्द्रनगर र बागमती पालिकाका सेवाग्राहीको लाइसेन्स सम्बन्धित पालिकामै आइपुगेको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोस्टिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: My name is...

दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाव।

उपहारको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली चेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चाडबाड़को मुखमा फेरि अर्को विपत्ति, पुरानो घाउ निको नहुँदै बुढी गण्डकीमा विनाशकारी बाढ़ी शीर्षकमा खबर छ। चार दिने झरीले देशका विभिन्न भागमा जनधनको क्षति पुर्याएको घाउ निको नहुँदै गोर्खाको बुढी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो क्षति गरेको छ। चाडबाड़को मुखमा आएको अर्को विनाशकारी बाढ़ीले फेरि घरबस्ती, पुल र जलविद्युत आयोजनामा क्षति पुर्याएको हो। आइतबार बिहान बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीले चुम्लुब्री, थार्चे र आरूघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नदीमा एक्कासी बढ़ेको कालो लेदो र ढुङ्गो माटो सहितको भेलले घर, पुल र निर्माणाधीन जलविद्युत आयोजनाका संरचना बगाएको हो। बाढ़ीले कतिपय परिवार घरबार विहीन भएका छन्। आफन्त सम्पर्क विहीन भएपछि केही परिवारको चाडबाड़को खुशी शोक र चिन्तामा बदलिएको छ। बुढी गण्डकीको बाढ़ीले गोर्खाको उत्तरी भेगका विभिन्न बस्तीमा क्षति पुर्याएको छ। चुम्नुब्री गाउँपालिकाको जगत, सल्लेरी, पयौं, बगर, घट्टेखोला लगायतका क्षेत्रमा घरहरू बगेका छन्। त्यस्तै बुढी गण्डकीमा बाढ़ी आउनुको वास्तविक कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन। प्रारम्भिक विवरणमा नदीको माथिल्लो क्षेत्रमा पहिरो गएर बहाव थुनिएको र पछि थुनिएको भाग खुलेपछि आकस्मिक बाढ़ी आएको अनुमान गरिएको छ। नेपाली सेनाले राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार चुम्नुब्री गाउँपालिका तीन आसपासको क्षेत्रमा सुक्खा पहिरो गएको र त्यसले नदीको बहाव समेत अवरूद्ध गरेको थियो। बाढ़ीको सूचना प्राप्त भएपछि सरकारले प्रभावित क्षेत्रका बासिन्दाको उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरेको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धारमा खटिएका छन्। त्यस्तै बुढी गण्डकी बाढ़ीपछि राजनीतिक दलका नेताहरूले पनि उद्धार, राहत र सुरक्षामा सहयोग गर्न आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका हुन्। त्यस्तै पछिल्लो डेढ़ महिनामै नेपालले तीन ठूलो विपत्तिको सामना गरेको छ। दश भदौमा आएको रसुवा बाढ़ीले ठूलो क्षति गरेको थियो। हालसम्म 1,455 जनाको मृत्यु पुष्टि भएको छ भने अझै 5,285 जना बेपत्ता छन्। पुरानो घाउ निको नहुँदै बुढी गण्डकीमा विनाशकारी बाढ़ी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
3: मध्याह राष्ट्रिय दैनिकले बुढी गण्डकी बाढ़ीले उजाड़िए बस्ती शीर्षकमा खबर छापेको छ। एका बिहानै बुढी गण्डकी नदीमा लेदो सहितको ठूलो बहाव उर्लियो। नदी किनारका बासिन्दाले घरभित्रका सामान र पशु चौपाया जोगाउने मौका समेत पाएनन्। कोही भर्खर उठ्दै थिए, कोही बिहानको काममा निस्कने तयारीमा। पहिरोले नदीको बहाव छेकेपछि एकाएक आएको बाढ़ीले बस्ती, पुल र पूर्वाधार बगायो। केही मानिस ज्यान जोगाउन अग्लो ठाउँतिर भागे भने 5 गोठाला अझै सम्पर्कविहीन छन्। गोर्खाको उत्तरी भेगमा आइतबार बिहान बुढी गण्डकी नदीमा आएको बाढ़ीले चुम्नुब्री, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार कम्तीमा 35 घर बगेका छन्। पुल, सड़क, जलविद्युत आयोजनाका निर्माण स्थल र पशु गोठमा समेत क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 47 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ। पहिरोले थुनिएको नदीमा एकाएक बाढ़ी। प्रारम्भिक विवरण अनुसार चुन्नुब्री गाउँपालिका 6 अन्तर्गत लोकपा र चुम्लिङ बीचको क्षेत्रमा पहिरो गएर नदीको बहाव अवरूद्ध भएपछि बाढ़ी आएको हो। माथिल्लो क्षेत्रमा थुनिएको पानी र लेदो सहितको बहाव एकाएक तलतिर झर्दा नदी किनारका बस्ती प्रभावित भएका छन्। घटनाको विस्तृत भौगर्भिक कारण भने प्राविधिक अध्ययनबाट यकीन हुने सरकारी दावी रहेको छ। 20 मिनटपछि तल्लो तटीय क्षेत्रमा सूचना। बुढी गण्डकीको बाढ़ीले पूर्व सूचनाको महत्व पनि देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धर्मराज उप्रेतीले सार्वजनिक गरेको विवरण अनुसार अधिकारीले बिहान करिब 6:20 बजे घटनाबारे आधिकारिक जानकारी पाएका थिए। बुढी गण्डकी बाढ़ीले उजाड़िए बस्ती शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: डेढ़ महिनामै तीन ठूला प्राकृतिक विपत्ति, बुढी गण्डकी बाढ़ीमा 5 जना बेपत्ता, 45 घर, 4 जल विद्युत, 4 पुल र 34 गोठमा क्षति शीर्षकमा खबर छ। पछिल्लो डेढ़ महिनाको अवधिमा बाढ़ीका 3 ठूला धक्का नेपालले सहनु परेको छ, जसका कारण नागरिकले अमूल्य जीवन मात्र गुमाउनु परेको छैन। खरबौं रूपियाँको सम्पत्ति, कृषि, सड़क, पुल, भवन, जल विद्युत आयोजना लगायतका पूर्वाधार संरचनामा समेत क्षति पुगेको छ। केही संरचना पुननिर्माण हुनै नसक्ने अवस्थामा पुगेका छन् भने केही पुननिर्माण गर्दा अरबौं रूपियाँ लाग्ने भएको छ। बाढ़ीको पछिल्लो धक्का आइतबार बिहान बुढ़ी गण्डकी नदीमा जाँदा साँझ 7 बजेसम्ममा चुमनुब्री गाउँपालिका 6 चुमचेतको उंगिलुङका 2 महिला र 3 पुरूष गरी 5 जना सम्पर्कविहीन छन्। सरकारले प्रभावित विभिन्न क्षेत्रबाट 9 जना विदेशी सहित 82 जनालाई नेपाली सेनाको 4 हेलिकप्टर परिचालन गरी उद्धार गरेको छ। बाढ़ीका कारण भएको भौतिक क्षतिको प्रारम्भिक विवरण अनुसार पक्की पुल 2, झोलुङ्गे पुल 2, जलविद्युत आयोजना 4 र हवनकुण्ड 34 क्षति पुगेको छ। बाढ़ीले धादिङ र गोर्खा जोड़ने आरूघाटको पुल समेत बगाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको प्रारम्भिक विवरण अनुसार बाढ़ीले जलविद्युत आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, भेलीब्रिज तथा पहुँच सड़क र पुलमा समेत क्षति पुर्याएको छ। बाढ़ीबाट 341 मेगावाट क्षमताको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ। टाइम्स इनर्जी प्रहरीले प्रवर्धन गरिरहेको उक्त आयोजनाका केही निर्माण उपकरण समेत बाढ़ीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
3: बुढ़ी गण्डकीमा भोटेकुसीको झल्को बेलैमा सूचनाले टर्यो मानवीय क्षति शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। बिहानीको निद्रामा गोर्खाको चुन नोब्री गाउँपालिका 6 बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे, तर त्यो भूकम्प थिएन। पहिरोले थुनिएको बुढ़ी गण्डकीको गडगडाहट बाहवले निम्त्याएको कम्पन थियो। बुढ़ी गण्डकी जलाधार क्षेत्र अन्तर्गत माथिल्लो भेगमा बासिन्दाले आइतबार बिहान करिब 4 बजेतिर कम्पन महसुस गरेसँगै नदीको गडगडाहट सुने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोर्खाको चुन्नोब्री गाउँपालिका 6 लुक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो झरेर बुढ़ी गण्डकी नदी थुनिएर ताल बनेको थियो। पानी थुनिएर बनेको ताल फुटेपछि त्यसले एकाएक बाढ़ीको रूप लिएको हो। मेरो बसोबास भएको ठाउँबाट करिब 400 मिटरको दूरीमा छ बुढ़ी गण्डकी। बिहान 4 बजेतिर एकाएक घर थर्कियो। शुरूमा त भूकम्प आएको अनुमान गरेको थिए। केही बेरमा बुढ़ी गण्डकीको गडगडाहट सुनियो। चुन्नोब्री

0: तर्फ डाक्टर चन्द्रकान्त भण्डारीले सर्वाधिक 3,735 मत र इन्जिनियर मधु आचार्यले 2,342 मत प्राप्त गरी जित हासिल गरेका छन्। यस पदका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले 1,752, सुरेन्द्र राज पाण्डेले 1,673, धनराज गुरूङले 1,596, दीपक गिरीले 923 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 760 मत प्राप्त गरेका छन्। त्यस्तै उपसभापति समावेशी एक पदतर्फ विनोद कुमार चौधरी 1,745 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले 1,658, फर्मुल्ला मनसुरले 1,144, सीता गुरूङले 1,112 र रंजित कर्णले 562 मत प्राप्त गरेका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक 4,194 मत र उदय शमशेर राणाले 2,330 मत प्राप्त गर्दै विजयी हासिल गरेका छन्। यस प्रतिस्पर्धामा डाक्टर सुनिल कुमार शर्माले 2,257, गुरूराज घिमिरेले 1,513, नयन सिंह मरले 1,134 र अमर सिंह पुन मगरले 1,125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत पाए। यसै गरी महामन्त्री महिला एक पदतर्फ डाक्टर ढिला संग्रौला पन्तले 3,118 मतका साथ निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,864 र रीता खनालले 804 मत प्राप्त गरिन्।
1: काठमाडौँको लाइफलाइन नागढुङ्गा मुगलिन सड़क अझै जोखिमपूर्ण छ। सड़क विभागका इन्जिनियरहरूले गरेको अध्ययन अनुसार नागढुङ्गा मुगलिन सड़कमा 6 ठाउँमा पहिरोको जोखिम कायमै छ। नागढुङ्गा मुगलिन सड़क अन्तर्गत गलौदीमा सड़क भाँसिएर भएको अवरोध पन्चाइएको छ। सड़क विभागका महानिर्देशक विजय जैशीका अनुसार आइतबारदेखि सड़क दुईतर्फी खुलेको छ। भाँसिएको ठाउँमा भित्तो काटेर बाटो खुलाइएको हो। नागरिक दैनिकमा जोखिममा नागढुङ्गा मुगलिन शीर्षकको यो खबर छापिएको हो।
0: लामो अनियलपछि सुदूरपश्चिम सरकारले ल्यायो 37% बढ़ीको बजेट शीर्षकमा खबर छ। चालू आर्थिक वर्ष 2083-84 शुरू भएको झण्डै 3 महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। लामो समयदेखि बजेट विहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमास बित्नै लाग्दा आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरे सँगै लामो समयदेखि अनियलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माण सम्बन्धी काम अघि बढ़नेछन्।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।